0: सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 26 गते मंगलबार, ईस्वी सम्वत अगस्त 11 तारिक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार श्रावण कृष्ण पक्ष चलिरहेको छ। आज श्रावण कृष्ण पक्षको चतुर्दशी तिथि रातिमा 1:28 त्यसपछि अमावस्या तिथि लाग्नेछ। नक्षत्रमा पुनर्वसु बिहानमा 10:14 त्यसपछि तृतीय नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा सिद्धि 36 कटी 33 पल्लासम्म त्यसपछि व्यतिपात योग लाग्नेछ। कर्णमा भद्र अफलात्र रहनेछ। आनन्दादि योगमा आज स्थिर योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा पनि कर्कट राशि रहनेछन्। आजको दिन मान 32 घटी 58 पल्ला अर्थात 13 घण्टा 14 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:33 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:44 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 3:34 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि साँझमा 5:52 रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने ग्रह गोचर रहेको छ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्ने देखिएको छ। तपाईँका तर्क र विचारहरूलाई समाजले सहर्ष स्वीकार गर्नेछन्। आमदानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरेको लगानीबाट लाभ मिल्नेछ। घरमा भौतिक वस्तुको किनमेल हुन सक्छ। घर सजावटको सामान आज किनमेल गर्दा राम्रो हुनेछ। आर्थिक व्यवस्थापनमा दक्षता देखिनेछ। सामूहिक कार्यमा सफलता मिल्ने ग्रह गोचर रहेको छ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि आज पद र प्रतिष्ठा मिल्ने ग्रह गोचर रहेको छ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहनेछ। काममा ढिलासुस्ती हुनाले मनमा निराशा छाउनेछ। धैर्यतापूर्वक काम गर्दा निकै राम्रो हुनेछ। अरूको कुरामा धेरै अल्झने काम नगर्नुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले आज जोगिँदा राम्रो हुनेछ, सतर्क हुँदा राम्रो हुनेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने अवस्था रहनेछ। ऋण लिने अथवा दिने काम आज नगर्नुहोला, किनकि जोखिम रहेको छ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने हुन सक्छ। आफ्नो काम इमानदारीपूर्वक गर्दा

0: समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेकाहरूका लागि आजको दिन केही लाभदायक रहने फलदायी रहने ग्रह गोचर रहेको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिले व्यक्तिहरूका लागि आजको दिन कर्म प्रदान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुने देखिएको छ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसाय विस्तार हुने योग पनि रहेको छ। लगानीका नयाँ अवसर प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनु पर्ने रकम आज प्राप्त हुनेछ। आर्थिक योजनालाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्नेछन्। आजको दिन समग्रमा शुभ रहनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिले व्यक्तिहरूका लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। आत्मविश्वासमा केही कमी भएको महसुस हुनेछ। कार्यक्षेत्रमा बाधा व्यवधान आउन सक्ने देखिएको छ। तपाईँ धैर्यपूर्वक काम गर्न सक्नुहुनेछ। महत्वपूर्ण निर्णयहरू आज नगर्दा राम्रो हुनेछ। आर्थिक लेनदेनमा पनि सावधान हुनुहोला। ठूलो लगानी गर्दा जोखिम हुने देखिन्छ। त्यसैले विज्ञको सल्लाह अनिवार्य लिनुहोला। अनावश्यक खर्चलाई नियन्त्रण गर्दा राम्रो हुनेछ। हाकिम अथवा उपल्लो तहको कर्मचारीसँग केही चिसोपन आउन सक्ने देखिएको छ। आफ्ना काममा मात्र ध्यान केन्द्रित गर्नुहोला। कार्यालयको राजनीतिबाट तपाईँ टाढा रहँदा निकै राम्रो हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आजको दिन अत्यन्तै भाग्यशाली रहनेछ। तपाईँको नम्रता र सहयोगी स्वभावले अरूको मन जित्न सक्नुहुनेछ। धार्मिक अथवा आध्यात्मिक यात्राको अवसर मिल्नेछ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुर्याउनेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। आज आमदानीमा पनि वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन ऊर्जावान रहने देखिएको छ। रोकिएका कामहरूले गति लिने देखिन्छ। तपाईँको कार्यक्षमता बढ्दै जानेछ। नयाँ योजना बनाउनका लागि केही समय कुर्नुहोला, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ। तपाईँको बैंक मौजातमा सुधार आउने ग्रह गोचर रहेको छ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट लाभ मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आजको दिन न्याय र समानताको भावना बढ्नेछ। घर र कार्यालयको जिम्मेवारीमा सन्तुलन राख्न आवश्यक छ। केही नयाँ समाचारले तपाईँको मनमा हर्ष छाउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट तपाईँलाई विशेष लाभ मिल्नेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सहज रूपमा सम्पन्न हुनेछ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्नेछ। व्यवसायमा नयाँ ग्राहक जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण कायम रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्नेछ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्नेछ। मनमा नयाँ विचारहरू आउनेछन्, जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ, तर खर्चको बाटो पनि खुल्ला रहनेछ। व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित क्षेत्रमा प्रगति हुन सक्ने देखिएको छ। लगानी गर्दा कागज पत्र राम्रोसँग जाँच गर्न आवश्यक छ। कार्यक्षेत्रमा तपाईँको प्रभाव बढ्दै जानेछ। जटिल समस्याहरूलाई समाधान गर्न तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा परोपकारी कार्यमा संलग्न हुने अवसर पनि मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचत गर्नु आवश्यक छ। वैदेशिक क्षेत्रबाट धन आगमन हुने देखिन्छ। आज कसैलाई ऋण दिँदा विचार पुर्याउनुहोला। समूहमा काम गर्दा सफलता मिल्नेछ। एकल निर्णय भन्दा पनि सामूहिक कार्यलाई प्राथमिकता दिँदा निकै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहने देखिन्छ। बौद्धिक कार्यमा सफलता मिल्ने ग्रह गोचर रहेको छ, तर केही काममा अस्थिरता महसुस हुनेछ। निर्णय गर्दा हतार नगर्दा राम्रो हुनेछ। अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्दा राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुनेछ। विलासिताका सामानमा धन खर्च हुने ग्रह पनि रहेको छ, त्यसैले बजेट बनाएर चल्नुपर्ने अवस्था रहेको छ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले भविष्यलाई नयाँ उचाइमा पुर्याउने ग्रह गोचर रहेको छ। परिवारमा सानातिना कुरालाई लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता मिल्नेछ। परिवारभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले तपाईँलाई पछ्याउनेछ। आमदानीका स्रोतहरू बढ्दै जानेछ। शेयर बजार अथवा प्राविधिक क्षेत्रमा गरिएको लगानीले प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ बन्नेछ। कार्यालयमा तपाईँको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना पनि रहनेछ। व्यापारमा नयाँ रणनीति अप्नाउनाले लाभ मिल्नेछ। विद्यार्थीका लागि आजको दिन परीक्षा अथवा प्रतिस्पर्धामा सफल हुने ग्रहयोग रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिले व्यक्तिहरूका लागि आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन् र स्पष्ट मार्ग चित्रका साथमा अघि बढ्न सक्नुहुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुने ग्रहयोग रहेको छ। व्यापार व्यवसायमा सोचेभन्दा बढी मुनाफा आर्जन गर्न सक्नुहुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउन सक्नुहुनेछ। लामो समयदेखि फसेको रकम उठ्ने सम्भावना रहेको छ। रचनात्मक काममा रुचि बढ्ने ग्रहगोचर देखिएको छ। राशिफलबारे जानकारी सँगै होला आजको साई साइतसी गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा पनि कर्कट राशिमा रहनेछन्। त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नु होला। आज दक्षिण पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभता पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ।
1: धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको शुभता पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभविला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ आदि बेला बिहानमा 5:22 7:04 रोग बेला रहनेछ। बिहानमा 7:04 8:46 उद्योग बेला रहनेछ। बिहानमा 8:46 10:28 चर बेला रहनेछ। बिहानमा 10:28 मध्याहमा 12:10 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:10 दिनमा 1:52 अमृत बेला रहनेछ। अमृत बेला सबभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रो काम, महत्वपूर्ण काम, त्यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:34 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:34 5:16 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:16 साँझमा 6:57 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रिर्फ लागौं। साँझमा 6:57 8:16 उद्योग बेला रहनेछ। साँझमा 8:16 राति 9:34 चर बेला रहनेछ। राति 9:34 10:52 लाभ बेला रहनेछ। राति 10:52 12:10 अमृत बेला रहनेछ। राति 12:10 1:28 काल बेला रहनेछ। राति 1:28 2:46 शुभ बेला रहनेछ। राति 2:46 4:04 रोग बेला रहनेछ भने राति 4:04 5:23 समय फेरि उद्योग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय, दिनमा 3:00 4:30 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमा गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
7: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
7: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
9: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ट्ज लगाएर पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकीमा मुख्यमन्त्रीको नेतृत्वलाई लिएर कांग्रेस एमाले बीच तानातान। गण्डकीमा घरेलु मदिरा बिक्री खुल्ला गर्ने नियमावली तयार। अन्तर्राष्ट्रिय युवा दिवसमा विभिन्न कार्यक्रम गरिँदै। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख गरौटीमा रिहा गर्न आदेश। तनहुँमा आधुनिक पशु स्वास्थ्य सेवा, रगत परीक्षणदेखि हड्डीको शल्यक्रियासम्म। विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको कांग्रेस नेता सिटोलाको आरोप। किसानले मल नपाएपछि प्रचण्डद्वारा सरकारको ध्यान आकर्षण। दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग। सरकार निजी क्षेत्र सहजदारी बलियो बनाउनु पर्ने अर्थमन्त्री वागलेको बनाई। समस्याग्रस्त सहकारीका 4,000 बचतकर्ताको रकम फिर्ता। दक्षिणमा नेपालले जित्यो 4-0 15 पदक। पोखरा आईटी कप फुटसलको उपाधि नेपटेक पललाई। अब सुनौ पूरा समाचार।

0: गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले पोखरेली मुक्तकमणि सहित पाँच सदस्यलाई सम्मान गर्नुभएको छ। आयोजक ठाडबाका लोककला प्रतिष्ठानका सल्लाहकार समेत रहनुभएका पोखरेली मुक्तकमणि तीर्थ अधिकारीले प्रतिष्ठानको संस्थागत विकासमा स्थापना कालदेखि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको सो संस्थाका महासचिव देवराज गुरूङले जानकारी दिनुभयो। सम्मान त हुने अन्यमा ठाडबाका अग्रज गायक 78 वर्षीय पदमबहादुर गुरूङ, पुरानो कोड जालुमाया गुरूङ दोर्दी छ, विष्णु भक्त अधिकारी सुन्दर बजार पाँच खहरेर पासोई नगरपालिका एक कान्छा कुन्छाकी शिवकुमारी दुरा रहेका छन्। महासचिव देवराजले भन्नुभयो अन्य सम्मानितहरू सबै 72 वर्षीय छन्। ठाड भाकाका 70 वर्ष पार गर्नुभएका अग्रज गायिका गायिकालाई सम्मान गर्ने आयोजक प्रतिष्ठानको नीति अनुरूप सम्मान पत्र दोसल्ला टीकाद्वारा सम्मान गरिएको छ। मन्त्री गुरूङले लोक संस्कृति साहित्यका क्षेत्रमा काम गर्ने व्यक्तित्वलाई सम्मान गर्न लोक संस्कृतिको संरक्षण यो संस्थाबाट भएको प्रयासहरूको बारेमा जानकारी पाउँदा आफूलाई खुशी र गौरव अनुभव भएको बताउनुभयो। उहाँले आधुनिक गीतको बोलबला चलेको वर्तमानमा हाम्रो पहिचानसँग जोड़िएका यस्ता गीत संस्कार संस्कृति बचाउने क्रममा यो संस्थाले ठाडो भाकाको साथमा बाघचाल प्रतियोगिता पात बजाउने प्रतियोगिता गर्दै आएको थाहा पाउँदा झनै खुशी लागेको उहाँको भनाइ रहेको छ। प्रतिष्ठानले छात्रवृत्ति दिएर एसीसम्म पढ़ाइएकी सृजना भुजेलले गाएको गीत सुनेकी मन्त्री गुरूङले नयाँ पुस्तामा ठाडबाका हस्तान्तरणका लागि गरिएको प्रयास देखेर आफू थप उत्साहित भएकोले गर्नुभयो। प्रमुख जिल्लाधिकारी कृष्णप्रसाद खनालले भाषा वेशभूषा संस्कार संस्कृतिका बारेमा हामीले मात्र जानेर नपुग्ने पुस्तान्तरणको प्रयास जारी राख्नुपर्ने उहाँको नाइ थियो। सम्मानित व्यक्तित्व बाहे श्री हर्षे मुक्तक मणि तीर्थ अधिकारीले लोक संस्कृतिको जगेर्ना गर्ने कार्यमा लोमजुङेले ऐतिहासिक दायित्व पूरा गर्दै आएको बताउनुभयो। ठाडबाका लगाउन नजान्दासम्म कठिन पनि लाग्छ, तर जानिसकेपछि भने अन्य गीत पनि के गाउने र जस्तो लाग्ने गर्दछ उहाँले उल्लेख गर्नुभयो। प्रतिष्ठानका गतिविधिसँगै अमेरिका भए पनि म नजिक छु, बुझिरहेको हुन्छु उहाँले बताउनुभयो। उहाँले यो प्रतिष्ठानको प्रगति एवं अक्षय कोषका लागि तत्कालै 50,000 रूपियाँ प्रदान गर्नुभएको छ। प्रतिष्ठानका सल्लाहकार रामराज खनियाले अधिकारीको जीवनीमा प्रकाश पार्दै उहाँले संघर्षशील जीवन यात्राबारे उल्लेख गर्नुभयो। सल्लाहकार दामोदर अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा दोर्दी एक भारतीयका 87 वर्षीय गोपी राम गुरूङ र ठाडबाका महातारा एवं प्रतिष्ठान उपाध्यक्ष सीतादेवी दुराबीजको घमसागंशी निकै रोचक थियो। आयोजक प्रतिष्ठान अध्यक्ष नवराज पहाड़ीले कार्यक्रम सञ्चालन गर्दै प्रतिष्ठानले गरे आएको कार्यक्रमको बारे प्रकाश पार्नुभयो। उहाँले हालसम्म प्राप्त सहयोग र वरिष्ठ आजीवन सदस्यता शुल्क सहितको अक्षय कोष 23,06,000 पुगेको बताउनु भएको छ। विशेष अदालतले काठमाडौँले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश नारायण प्रसाद पौडेल, दिली रत्न श्रेष्ठ र उमेश कोइरालाले इजारसले आज नेपाली काँग्रेसको नेता समेत रहेका पूर्व अर्थमन्त्री कार्कीलाई ₹15,00,000 धरोटी दिएर थुनामुक्त गर्न आदेश गरेको हो। नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा थुनछेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दावी गर्दै नेता कार्की सहितको प्रतिवादी विरूद्ध ₹3,62,05,22,160 र बिगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौता विपरीत चिनियाक छेकदार कम्पनीलाई कर छूट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको निष्कर्षसहित कार्की विरूद्ध आरोप पत्र दायर गरिएको थियो। विशेष अदालतले उक्त आदेशसँगै कार्कीले तोकिएको धरोटी रकम बुझाएर तारेकमा बुहास्न पाउनेछन्। यता विवादास्पद छविका अभिषेक पिरी पक्राउ परेको 44 दिनपछि हाजिरी जमानीमा छुटेका छन्। कैदीबन्दीको भत्ता दुरूपयोग आरोपमा 13 असारमा पक्राउ परेका उनी विरूद्ध मोरङ र काठमाडौँका लागि थप 2 मुद्दा परेको थियो। ठगीका 2 मुद्दामा मिलापत्र गरेर सोमबार साँझ छुटेका हुन्। ठगीको जाहेर दिएका रंगेली नगरपालिका 1 47 वर्षीय दिलीप कुमार चौधरीसँगको मिलापत्रपछि उनी सोमबार साँझ छुटेको जिल्ला प्रहरीकाले मोरङका प्रवक्ता डीएसपी मुकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री वितरण खुल्ला गर्ने गरी नियमावली तयार गरेको छ। अघिल्लो वर्ष घरेलु मदिरा सम्बन्धी ऐन बनाएको प्रदेश सरकारले सोही ऐनको अधिकार भित्र रहेर नियमावली तयार गरेको हो। मन्त्री परिषदबाट पारित नियमावली राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ। नियमावली अनुसार विद्यालय, अस्पताल, धार्मिक स्थल र आवासीय क्षेत्रको 200 मिटर भित्र घरेलु मदिरा बिक्री गर्ने पाइने छैन। 18 वर्षभन्दा कम उमेरका व्यक्ति तथा गर्भवती महिलालाई मदिरा खरिद बिक्रीमा लगाउन र उनीहरूलाई मदिरा बिक्री गर्न समेत रोक लगाएको छ। बिहान 10 बजेदेखि राति 10 बजेसम्म मात्र मदिरा किनबेच गर्न पाइने व्यवस्था गरिएको छ। घरेलु मदिरा प्लास्टिकको पोकामा बिक्री गर्न नपाइने र गुणस्तरीय सिसा र खाद्य प्रायोजनका लागि उपयुक्त पारदर्शी बोतल प्रयोग गर्नुपर्नेछ। बोतलमा अल्कोहलका मात्रा, प्रकार, उत्पादित मिति र स्वास्थ्य चेतावनी उल्लेख गर्नुपर्नेछ। कच्चा पदार्थ तथा कोदोको पिठो र मोर्चाको गुणस्तर प्रयोगशालाबाट प्रमाणित हुनुपर्ने व्यवस्था गरिएको छ। प्रदेश सरकारले घरेलु मदिराको अल्कोहलको मात्रामा आधारमा प्रिमियम, स्ट्याण्डर्ड र लाइट वा माइल्डले करी 3 वर्गमा विभाजन गरेको छ। उत्पादकले कच्चा पदार्थ र उत्पादनको दैनिक लागत राखी आर्थिक वर्ष सकिएको 15 दिनभित्र वार्षिक विवरण बुझाउनु पर्नेछ। इजाजत पत्र नवीकरण नगरेमा खारिज तथा मापदण्ड उल्लंघन गरे जरिवानादेखि दर्ता खारिजसम्मको व्यवस्था गरिएको छ। तर अन्तर शुल्क संघीय सरकारको अधिकारमा रहेकाले संघबाट आवश्यक व्यवस्था नभएसम्म नियमावली कार्यान्वयनमा समस्या आउन सक्ने देखिएको छ। युवा दिवसका अवसरमा गण्डकी प्रदेशमा आयोजना हुने कार्यक्रमहरू तय गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवस 2083 आयोजक समितिको संयोजक रासोपाका कुवेन्द्र बुल्लाकोटीले साथै प्रदेशमा युवा दिवस मनाउने पार्टीले अनुसार गण्डकी प्रदेशको कार्यक्रम तय भएको बताउनुभयो। बुल्लाकोटीका अनुसार गण्डकी प्रदेश समितिले युवा सम्वाद कार्यक्रम राखेको छ। यसै गरी कास्की जिल्ला समितिले वृहत सरसफाई नीति मन्थन, जेन्जी आन्दोलनका क्रममा थुनिएका कैदीबन्दीसँग भेटघाट कार्यक्रम छ। यस्तै अन्य पालिका र जिल्ला समितिले युवा प्रोत्साहन कार्यक्रम, रक्तदान, वृक्षारोपण, लागू औषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रम राखिएको छ। संयुक्त राष्ट्रसंघको घोषणाबाट सन् 1999 अगस्त 12 दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ। गत श्रावण 13 गते बसेको राज्यसभा केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरी केन्द्रीय सदस्य एवं पार्टीका पूर्व महामन्त्री बुल्लाकोटीलाई संयोजक तोकेको थियो। आयोजक समितिको सदस्यहरूमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका नेताहरू महेश पन्त, हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मंजू सिंह, सागर भूषाल, जमुना शर्मा, अरविंद शाह, हेमराज थापा, रोहन कार्की, मनीष खनाल, डाक्टर नमिता यादव, नारद मणि बास्तोला, उदय नारायण सापकोटा, साजन शर्मा, किसान प्रसाद तिमेन्सेना, साजु सुनार, शेख कासमुदिन, चन्दन कुमार ठाकुर, भरत केसी लगायत रहेका छन्। गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बीच सत्ता सहकार्य गरी जारी रहे पनि सरकारको नेतृत्वलाई लिएर दुई दलबीच तारातार बढ़ेको छ। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे बाँकी अवधि आफ्नै नेतृत्वमा सरकार सञ्चालन गर्ने रणनीतिमा रहनुभएको छ भने एमाले नेता खगराज अधिकारी पुनः मुख्यमन्त्री बन्ने प्रयासमा छन्। सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदलाई दुवै दलले आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन्। कांग्रेसका राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ भने एमाले शक्तिशाली मन्त्रालय दिएर समर्थन जनाउने प्रस्ताव गरेको छ। तर राप्रपाले कांग्रेस एमालेकै वर्तमान गठबन्धन निरन्तर हुनुपर्ने धारणा राखेको छ। 59 सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि 30 सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेससँग 27, एमालेसँग 22, नेकपासँग सभामुख बाहेक 6, राप्रपा सँग 2 र नेपाल समाजवादी पार्टीसँग 1 सांसद छन्। कांग्रेसले राप्रपा र नेसपाको समर्थनबाट बहुमत पुग्ने दावी गरेको छ। केन्द्रमा एमाले र नेकपा बीच नयाँ समीकरण बनेपछि गण्डकीमा पनि सत्ता परिवर्तनको प्रयास भइरहेको छ। एमाले नेकपा गठबन्धनसँग 28 सांसद मात्र रहेकाले राप्रपाको समर्थन अनिवार्य छ। राप्रपाले तत्काल सरकार परिवर्तनका साथ नदिने संकेत गरेपछि एमाले नेता अधिकारीको मुख्यमन्त्री बन्ने सम्भावना कमजोर बनेको छ। राप्रपाले भने सत्ता फेरबदल भन्दा बाँकी अवधिमा कांग्रेस र एमाले मिलेर काम गर्नुपर्ने बताएका छ। राप्रपा नेता गुरूङले सरकार चलाउन नसके मार्ग प्रशस्त गर्नुपर्ने भन्दै जनतामा आशा जगाउने गरी काम गर्न दुवै दललाई आग्रह गरेको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। कार्यालय प्रमुख रविन्सन अधिकारीका अनुसार गण्डकी प्रदेशका 11 जिल्ला मध्ये पशुको रगत परीक्षण सेवा उपलब्ध गराउने तनहुँ एकमात्र जिल्ला हो। रगत परीक्षणबाट पशुमा देखिएको विभिन्न रोग तथा स्वास्थ्य समस्याको अवस्था पहिचान गरी सोही अनुसार उपचार गर्न सकिने भएकोले उपचार प्रक्रिया अथ प्रभावकारी र विश्वसनीय बनेको अधिकारी बताउनुहुन्छ। लक्षणका आधारमा मात्र उपचार गर्दा रोगको वास्तविक कारण पहिचान गर्न कठिन हुने अवस्थामा रगत परीक्षणले सहयोग पुर्याएको उहाँले बताउनुभयो। कार्यालयले हड्डी सम्बन्धी शल्यक्रिया सेवा समेत शुरू गरेको छ। दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जोर्नी सम्बन्धी समस्या भएका पशुको जिल्लामै शल्यक्रिया गरी उपचार गर्न सकिने भएको छ। यसअघि यस्ता पशुलाई उपचारका लागि अन्यत्र लैजानुपर्ने बाध्यता थियो। यस्तै भिडियो एक्सरे सेवा पनि सञ्चालनमा आएको छ। आधुनिक उपकरण मार्फत पशुको आन्तरिक स्वास्थ्यको परीक्षण गरी रोगको सही निदान र उपचार गर्न सहज भएको कार्यालयले जनाएको छ। यी सेवा सञ्चालनमा आएपछि पशुपालक किसानले पशु उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको छ। कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 2062 किसानलाई प्रयोगशाला सेवा र 3919 किसानलाई पशुलाई उपचार सेवा उपलब्ध गराइएको छ। आवश्यक परे गण्डकी प्रदेशका अन्य जिल्लाका पशुपालकले पनि तनहुँबाट यी विशेष सेवा लिन सक्ने कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रबन्धन अभियान शुरू भएको छ। बुद्ध जन्मस्थल भ्रमण गर्न स्वदेशी तथा विदेशी पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको हो। निजी क्षेत्रको ट्रान्कुलिटी स्पाले लुम्बिनीलाई केन्द्रमा राखेर हालै भैरवामा पर्यटन व्यवसायीसँग अभियान बारे छलफल गरेको हो। स्पाका लुम्बिनी प्रदेश क्षेत्रीय निर्देशक नवीन थापाले आरोग्य पर्यटन सम्बन्धी प्याकेज बारे जानकारी दिँदै योग ध्यान मसाज हाइड्रोथेरापी स्टिम बाद बडी स्क्रब फिटनेस तथा अन्य आरोग्य सेवा रहेको बताए। लुम्बिनी प्रदेश होटल एसोसिएशन अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले अब आरोग्य पर्यटनको बजारीकरणमा लाग्नु पर्नेमा जोड़ दिए। नेपाल एसोसिएशन अफ ट्राभल्स एजेन्ट नाटकका सदस्य चन्द्र थापाले आरोग्य पर्यटनलाई नियमित पर्यटकीय गमन प्याकेजसँग जोड्न सके नेपालमा पर्यटकको बसाई बढ़ाउन सकिने बताएका छन्। स्याङ्जाको कलाङ नगरपालिका सात स्थित आदि खोलामा डुबेर बेपत्ता भएका एक युवक मृत फेला परेका छन्। जिल्ला सल्यान सिद्ध कुमाख गाउँपालिका एक घर भइहाल गोलाङ नगरपालिका 11 मुर्किल्लामा बस्दै आएका 25 वर्षीय बलदेव बस्नेत पुल निर्माणको काम गर्दै आएका थिए। उनी साउन 24 गते दिउँसो करिब 2:30 बजे आदि खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। बेपत्ता बस्नेतको खोजीमा प्रहरी चौकी गोलाङ र 30 नम्बर हेडक्वार्टर गुल्म वालिङबाट प्रहरी टोली परिचालन गरिएको थियो। खोजी गर्ने क्रममा साउन 25 गते दिउँसो 1:50 बजे सोही स्थानमा बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीले शव खोलाबाट बाहिर निकालेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा सञ्चालित सीता तीर्थ छात्रवृत्ति माथि विमर्श भएको छ। वाङ्मय सेवी मुक्तक मणि तीर्थराज अधिकारी र उनकी धर्मपत्नी सीता देवीको सदीक्षामा स्थापित छात्रवृत्ति सञ्चालन तथा वितरण बारे अधिकारी दम्पतिको उपस्थितिमा उक्त कार्यक्रम भएको हो। पछिल्लो समय अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका अधिकारी नेपाल सरकारको उपसचिव पदबाट अवकाश प्राप्त दर्जन ज्यादा कृतिका सर्जकुन सो अवसरमा अधिकारीले विभागीय छात्रवृत्ति कोष वृद्धिका लागि विभागीय प्रमुख सह प्राध्यापक डाक्टर लक्ष्मी शरण अधिकारीलाई 50,000 नगद स्थानान्तरण गरे। अधिकारीले देशमा प्रजातन्त्र प्राप्तिका लागि विद्यार्थी जीवनदेखि गरेको सामाजिक राजनीतिक सांस्कृतिक साहित्यिक कर्मको स्मरण गर्दै भन्नुभयो, रोपेको फल कुनै न कुनै बेला फल्छ, फल्छ त्यसले सुगन्ध छर्छ भन्ने मर्मबोध गरेर आफूसँग भएको 2-4 पैसा सत्कर्ममा लाग्दै आएको संस्थाका प्रोत्साहनका लागि बिउका रूपमा अगाडि सार्ने गरेको बताउनुभयो। कार्यक्रममा निवर्तमान विभागीय प्रमुख प्राध्यापक डाक्टर रेमनाथ त्रिवेन्सेनाले पुण्य कर्मले जीवनलाई सत्मार्गमा निर्देशन गर्ने बताउँदै छात्रवृत्तिले विद्यार्थीको पठन पाठनलाई प्रोत्साहन मिलेको धारणा राख्नुभयो। शालिग्राम कृष्ण पौडेल छात्रवृत्ति कोषका संस्थापक कृष्ण प्रसाद पौडेलले विभागीय छात्रवृत्तिमा रकम बढ़दै जानु सस्ता र प्रतिभा दैवैका लागि गौरवको विषय रहेको स्मरण गराउनुभयो। विभागीय सदस्य डाक्टर श्रीधर नेउपाने विभागीय छात्रवृत्ति सही तरिकाले परिचालन गर्न विनिमय बनाएर अगाडि बढ़ाएको जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले मनका धनी प्रतिभा अधिकारीले अहिलेको नेपाल बसाईमा ठाडो भएका लोककला प्रतिष्ठान लमजुङको अक्षय कोषमा 50,000, गीताञ्जली साहित्य परिवारको अक्षय कोषमा 1,00,000 रूपियाँ वृद्धि गरेको जानकारी दिनुभयो। सहप्रत्यावाहक डाक्टर पुण्यप्रसाद पौडेलले अधिकारी परिवारको उपस्थिति अनुकूल नभए तापनि प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसरी साक्षात्कार गर्न पाउनु गौरवको विषय भएको धारणा राख्नुभयो। उपप्रत्यावाहक कल्याण पन्तले मुक्तकमणि अधिकारीले आफ्नो पेन्सनबाट आएको रकम सामाजिक सेवाका लागि क्षेत्रमा लगाउँदै आएको जानकारी गराउनुभयो। विभागीय प्रमुख डाक्टर लक्ष्मी शरण अधिकारीले जीवनको मूल मर्म खुशी भएको दृष्टान्त पेश गर्दै मुक्तकमणि अधिकारी परिवारमा पारिवारिक मेलमिलाप कार्ययोजनाप्रतिको लगनशीलता, खुल्ला हृदय र मनकारी स्वभावले जीवनयात्रालाई जीवन्त तुल्याएको बताउनुभयो। विभागीय सदस्य उपप्रत्यावाहक यादव उपाध्यायले अधिकारीको साहित्यिक क्षेत्रको ख्याति र नेपाली भाषा साहित्य प्रतिको सद्भावले विभागलाई उत्तम ऊर्जा मिलेको दावी गर्नुभएको छ। सुन्नुहुन्छ रेडियो सफलतामा खबर सँगै, अब एकैछिन विश्रामको पालो।
1: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
3: टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ? कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120050, 9821127014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
7: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
7: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0165174330, 98565883। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
10: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले यस्तो प्रविधिले पार्टीलाई मात्र नभई देशको समग्र लोकतान्त्रिक शासन पद्धतिलाई नै गम्भीर असर पर्ने चेतावनी दिनुभएको छ। नेता सिटौलाले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह पनि गर्नुभयो। सिटौलाले केही नेताहरूले जेएनजी मुभमेन्टका कारण पूर्व सभापति शेरबहादुर देवाललाई जिम्मेवारीबाट बाहिर राख्न सफल भएको भनी दिने गरेको अभिव्यक्ति प्रति पनि टिप्पणी गर्नुभयो। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का मार्फत जारी गरिएको वक्तव्यको स्मरण गराउँदै 14 औं महाधिवेशनको कार्यसमितिलाई समायोजन गर्न र क्रियाशील सदस्यहरूलाई विधिवत मान्यता दिन माग गरिएको छ। अध्यावधिक गर्ने नाममा कुनै पनि किसिमको नाटक आवश्यक नरहेको बताउँदै नवीकरण प्रक्रियालाई निरन्तरता दिँदै 14 औं महाधिवेशनका क्रियाशील सदस्यहरूको अस्तित्वलाई स्वीकार गरिनुपर्ने उहाँले बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश कुमार विश्वकर्माले दलित समुदायको राजनीतिक आर्थिक र सामाजिक क्षेत्रको संरचनागत बहिष्करण तथा भूमिहीनताको सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले दलित समुदायका लागि छात्रवृत्ति, स्थानीय तहमा सहभागिता, राष्ट्रिय कार्यक्रम अघि सारे पनि दलित समुदायका समस्या समाधान हुन नसकेको बताउनुभयो। उहाँले विगतका सरकारले गरेको दलित अधिकारबारे घोषणा तथा प्रतिबद्धताको गम्भीर समीक्षा गरी दलित अधिकार दशक घोषणा समेत माग गर्नुभएको छ। सांसद विश्वकर्माले संविधानको धारा 24 र 40 को मर्म अनुसार दलित अधिकार सम्बन्धी एकीकृत कानून निर्माण गर्न तथा दलित विकास प्राधिकरण गठन गरी आवश्यक बजेट सहित कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। दलित समुदायका समस्या समाधानलाई सरकारको पहिलो प्राथमिकतामा राखी गौरवको योजनाका रूपमा कार्यान्वयन गर्न समेत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित गठित अग्रगामी मोर्चाको पहिलो बैठक बसेको छ। सोमबार बसेको बैठकले मोर्चाको संयुक्त आमसभा सहितको कार्यक्रम पर्ने निर्णय गरेको छ। जसपा नेपाल जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, खुम्बुवान राष्ट्रिय मोर्चाले गत सात अग्रगामी मोर्चा गठन गरेको थियो। सबैका आन्दोलनहरूको समीक्षा र अब चुनावसम्म नै मोर्चालाई मजबूत बनाउन जाने कुरा भएको बैठकमा सहभागी जनमत पार्टीका महासचिव चन्दन सिंहले बताउनुभयो। उहाँका अनुसार तल्लो तहमा कार्यक्रमहरू लैजाने र आमसभा समेत गरिनेछ। मोर्चाले आफ्नो अवधारणा पत्रमा लोकतान्त्रिक, प्रगतिशील, सामाजिक, लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक, समाजवादी र समावेशी राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाउनुभयो। अवधारणा पत्रमा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षणलाई प्राथमिकतामा राखिएको छ। राजनीतिक सत्ताको अत्याधिक केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रविधिको अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानवाधिकार सुनिश्चित गर्ने मोर्चाले लक्ष्य लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नमिन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो पहिले भारतीय राजदूत श्रीवास्तव र त्यसपछि चिनिया राजदूत माओमिङले भेटवार्ता गर्नुभएको हो। विदेश राजदूतहरूसँगको व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्लै एक्लै भेट्नु भएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रकार बढाउँदै साझा हितमा काक्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो। यस्तै चिनिया राजदूत माओमिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रकार बनाउँदै साझा हितका स्तरमा मिलेर काम गर्नुपर्नेमा विषयमा जोड़ दिनुभयो। राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्रीले दुई हप्ता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएको हिंसात्मक घटनाका कारण भेटघाटपछि झगिलिएको थियो। छिमेकी देशका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सत्याउन र संसदमा आएर स्पष्ट पार्न माग गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउछाले प्रतिपक्षीले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगका रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भने लेखेको प्रसंग उल्लेख गर्दै उहाँले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहने बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेमा को अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन प्रधानमन्त्रीलाई सांसद काउचाले सुझाव दिनुभयो। राष्ट्रिय हित भन्दा माथि कुनै दल वा सचिवालय हुन नसक्ने भन्दै सांसद काउचाले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग रूलिङको माग गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभामा तीनवटा विधेयक पेश भएको छ। बैठकमा सरकारको तर्फबाट मन्त्रीहरूले विधेयक प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले कर्मचारी सञ्चयको दशौं संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। त्यसै गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको हो। अब आर्थिक समाचार। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक रहेको बताउनुभएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीको प्रतिनिधिहरूसँग छलफल गर्दा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताउनुभयो। आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट सम्भव नहुने भन्दै उहाँले एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको बताउनुभयो। सरकारले निजी क्षेत्रलाई संघको दृष्टिले नभई विकासको अभिन्न साझेदारीका रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ। उद्योगबाट प्राप्त नाफाले पुनर्लगानी बढ़ाउने र त्यसबाट सिर्जना हुने रोजगारी तथा आमदानीले राज्यको राजस्वमा योगदान पुर्याउने भन्दै उहाँले सरकार निजी क्षेत्रबीचको सम्बन्ध परक रहेको उल्लेख गर्नुभयो। वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले उद्यमीहरूलाई नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न र नयाँ प्रविधि भित्राउँदै रोजगारीको अवसर सिर्जना गर्न आग्रह गर्नुभयो। सरकारले विगतका समस्या सच्याउँदै लगानी मैत्री वातावरण बनाउन विशेष छूट तथा सुविधा घोषणा गरेको पनि उहाँले स्मरण गराउनु भएको छ। समस्याग्रस्त सहकारी व्यवस्था समितिले हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। समिति गठन भएपछि पूर्ण तथा आंशिक रकम फिर्ता र बचत मिलान मार्फत उक्त संख्यामा बचतकर्ताको समस्या समाधान गरिएको समितिका अध्यक्ष दिल्लीराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिमाथि 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्न र उपलब्ध स्रोत परिचालन गरी बचत फिर्ताको प्रक्रिया अघि बढ़ाइएको उहाँले बताउनुभयो। पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएमा साना बचतकर्तालाई प्राथमिकता दिएको छ। ज्येष्ठ नागरिक, महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा जटिल रोगबाट पीड़ित बचतकर्तालाई समेत प्राथमिकता दिने समितिले जनाएको छ। विभिन्न सहकारीबाट हालसम्म 42 करोड़ रूपियाँ जम्मा भएको र कान्तिपुर सहकारीबाट मात्रै करिब 12 करोड़ रूपियाँ रहेको आचार्यले बताउनुभयो। दशैं अघि केही सहकारीका बचतकर्तालाई रकम वितरण गर्ने योजना बनाइएको छ। समितिले ऋणको सम्पत्ति लिलाम गरी रकम संकलन गर्ने प्रक्रिया पनि अघि बढ़ाएको छ। करिब 350 लाल पूर्जा संकलन गरिएको र ती सम्पत्ति क्रमशः लिलामीमा लैजाने तयारी रहेको छ। रकम संकलन भएपछि कम्तीमा प्रत्येक 6 महिनामा 1 अर्ब रूपियाँ भन्दा बढ़ी जम्मा भए दामासाहीका आधारमा बचतकर्तालाई वितरण गर्ने योजना रहेको समितिले जनाएको छ। पश्चिमी कोलम्बियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकाका भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेरिलिन शहरको बीचमा पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मरमा 82 किलोमिटर गहिराईमा रहेको थियो। भूकम्पका कारण हालसम्म कम्तीमा 18 जनाको मृत्यु भइसकेको छ। पेपेरा शहरका मेयर मौरिसियो सालाजारले 18 जनाको मृत्यु भएको र अन्य मानिसहरू भत्किएका भवनभित्र पुरिएको जानकारी दिएका छन्। काली शहरमा मात्रै कम्तीमा 20 वटा भवन भत्किएका छन् र तीभित्र मानिसहरू च्यापिएर मेयर अलेहान्ड्रो एडरले बताएका छन्। भूकम्पको धक्का देशभरका शहरहरू सहित छिमेकी मुलुक भेनेजुएलासम्म महसुस गरिएको थियो। अब खेलकुदको समाचार। चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्ड स्ल्याम युथ लीग फाइनलमा नेपाली खेलाड़ीले 4 स्वर्ण, 5 रजत र 6 काश्य गरी 15 पदक जितेका छन्। काठमाडौँ जिल्ला तेक्वान्दो संघको अध्यक्ष विक्रम खड्गीका अनुसार उनीका पौडेल, आदिश विष्ट, प्रिस्ता गेवाली र अफेज खत्रीले स्वर्ण जितेका छन्। लोचना भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक हात पारेका छन्। सर्वम मतहरा, सव्यम महतरा, प्रिस्ता गेवाली, आराध्य खरेल, गौतम श्रेष्ठ, अनिश अधिकारीले कास्य पदक प्राप्त गरेका छन्। नेपाली टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्। पोखराका सूचना प्रविधि आईटी कम्पनी बीच भएको फुटसल प्रतियोगिताको उपाधि नेपटेक पलले जितेको छ। साउन 23 गते पोखरा रंगशालाको कवर हलमा भएको फाइनल खेलमा असर्फी टेकलाई हराउँदै जालपा रोड स्थित नेपटेक च्याम्पियन बनेको हो। प्रतियोगिताबाट संकलित रकमको केही हिस्सा समाजसेवा र दान कार्यमा खर्च गर्ने आयोजकले जनाएको छ। फुटबल क्लब युवा र वाईएचएच आईटी सोल्युसनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल 14 टोली सहभागी थिए। उपाधिसँगै नेपटेक पलले 18,000 रूपियाँ ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको असर्फी टेकले 8,000 रूपियाँ टर्फिट प्रमाणपत्र चित्त बुझायो। प्रतियोगितामा एर्सा टेक, एक्सएबी टेक, सेरफ्रिट, सात्री फ्यूल, आवाउन रेज, फ्याङ्क, ब्रान्ड ब्रिलर्स, दोरो, डिभोट्स र स्काई बेसले प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगिता खुल्ला नभई विशुद्ध आईटी कम्पनी बीचको प्रतिस्पर्धा मात्र भएको आयोजकले जनाएको छ। मैदानमा उत्रने हरेक खेलाड़ी सम्बन्धित कम्पनीमा कम्तीमा 45 दिन अघिदेखि आबद्ध र वास्तविक तलब पाउने कर्मचारी हुनुपर्ने कड़ा नियम लगाइएको थियो। दर्ताको बेला खेलाड़ीको नियुक्ति पत्र, परिचय पत्र र सामाजिक सुरक्षा कोषको प्रमाण अनिवार्य गरिएको थियो। खेलको दिन पनि हरेक खेलाड़ीले सकल परिचय पत्र देखाएपछि मात्र कोर्टमा प्रवेश गर्ने पाउने व्यवस्था मिलाएको थियो। उनले खेलकुद मार्फत आपसी सम्बन्ध सुदृढ़ बनाउने, स्वास्थ्य प्रतिस्पर्धाको वातावरण सृजना गर्ने र सामाजिक उत्तरदायित्वलाई समेत प्रबन्धन गर्ने उद्देश्य रहेको बताएका छन्। आयोजकका अनुसार आगामी वर्ष थप कम्पनीको सहभागितासहित प्रतियोगितालाई निरन्तरता दिने तयारी छ। प्रतियोगिताबाट जुटेको केही रकमबाट असहायलाई खाद्यान्न तथा नगद सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ। वाईएचएच आईटी सोल्युसन व्यवस्थापक सुदीप भण्डारीले कार्यक्रमको संयोजन गरेका थिए। प्रतियोगितालाई सफल बनाउन पोखराका विभिन्न आईटी कम्पनीका प्रतिनिधि र खेलप्रेमीको उत्साहजनक उपस्थिति रहेको थियो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सँगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। गण्डकीमा मुख्यमन्त्रीको नेतृत्वलाई लिएर काँग्रेस मालवी तारातार। गण्डकीमा घरेलु मदिरा बिक्री खुल्ला गर्ने नियमावली तयार। अन्तर्राष्ट्रिय युवा दिवसमा गण्डकी प्रदेशमा विभिन्न कार्यक्रम हुँदै। पोखरा विमानस्थल भत्ता मुद्दामा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश। तनहुँमा अत्याधुनिक पशु स्वास्थ्य सेवा, रगत परीक्षणदेखि हड्डीको शल्यक्रिया। विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको काँग्रेस नेता सिटोलाको आरोप। किसानले मल नपाएपछि प्रचण्डद्वारा सरकारको ध्यानाकर्षण। दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग। सरकार र निजी क्षेत्र साझेदारी बलियो बनाउनु पर्ने अर्थमन्त्री वागलेको बनाए। समस्याग्रस्त सहकारीका 4,000 वर्ष कर्जाको रकम फिर्ता। र चीनमा नेपालले जित्यो 4-0 सहित 15 पदक। पोखरा आईटी कप फुटसलको उपाधि नेपटेक पललाई। बिहान 6 बजेको खबर सङ्गालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 9 बजे खबर सङ्गालो आउनेछ। हामीसँग सफलताको पाइलामा अब केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
7: बेला तँलाई स्यालरी। बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9507-32575।
8: हेलो,
9: हजुर सन्चै, कस्तो छ हजुरलाई?
10: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
8: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
10: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
11: फोन नम्बर 061-57-9015।
12: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
13: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अजल गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
12: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
14: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
12: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
17: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै

0: 98 55 35 394।
1: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
0: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
5: Studio time.
6: It's 7 a.m.

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मैं गुरु।
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु।

0: आए एक ही देश से, उतरे एक ही घाट, हवा लगी संसार की, हो गए बारह। हम जरा संसार की हवा को रोकने की कोशिश कर रहे हैं।
1: Hear yourself, स्वयं को आवाज न सुन हो।
2: के हुन्छ यस जीवनमा त जब हामी सानो थियौं, सबभन्दा पहिला आमा बुबा हाम्रा सारा कुराहरू उहाँमाथि निर्भर हुन्थ्यो। बिस्तारै बिस्तारै हामी ठूलो भयौं, स्कूल जान थाल्यौं, साथीहरू बन्दै गए, बिस्तारै बिस्तारै उनीहरूमाथि निर्भर हुन थाल्यौं। जसै जसै उमेर बढ्दै गयो, ठूलो हुँदै गयौं, त्यसरी नै बिस्तारै बिस्तारै बिस्तारै अरू मानिसहरूमाथि निर्भर हुँदै गयौं। सोच्नुपर्ने कुरा छ, यो एउटा जीवन छ। हामी सबैलाई थाहा छ कि समय के हो। भनिन्छ समय एकदमै बलियो छ। समय त यति बलियो छ, केही न केही हुन सक्छ, समयले जे पनि गराउन सक्दछ। र समय थाहा पाउनका लागि हामी सबैजना घड़ी पनि किन्दछौं, सूर्यतिर पनि हेर्दछौं। सूर्य उदय भयो, सूर्य अस्त भयो, आफ्नो घड़ीलाई हेर्छौं, अहिले 2 बज्यो, अहिले 3 बज्यो, 4 बज्यो, 5 बज्यो। मैले सोच्न थाले कति घड़ीहरू छन्। एउटा त त्यो घड़ी छ जुन घड़ीमा सूर्य चल्दछ, सूर्योदय भयो, सूर्यास्त भयो, एक दिन बित्यो। एउटा घड़ी त्यो हो जसमा समुद्र चल्दछ, लहर आयो आएन, चन्द्रमा चल्दछ, पूर्णिमा भयो, त्यसपछि अलि सानो अलि सानो अलि सानो, अनि केही पनि चल्दैन, फेरि बिस्तारै बिस्तारै बिस्तारै गरी पूर्णिमा हुन्छ। एउटा घड़ी त्यो हो जुन तपाईँको हातमा बाँधिएको छ, त्यो घड़ी आफ्नै किसिमले चल्छ, त्यसको एक एक सेकेण्ड हुन्छ। जब 60 सेकेण्ड पूरा भयो भने 1 मिनट हुन्छ, जब 60 मिनट पूरा भयो भने 1 घण्टा हुन्छ, त्यसै गरी त्यो घड़ी चल्दछ। ती सारा घड़ीहरू मध्ये एउटा चन्द्रमाको घड़ी भयो, सूर्यको घड़ी भयो, समुद्रको घड़ी भयो, पृथ्वीको घड़ी भयो। ती सारा घड़ीहरू मध्ये सबभन्दा बलियो घड़ी कुन हो? किनकि घड़ी जुन तपाईँले नारीमा बाँध्नु भएको छ, हातमा बाँध्नु भएको छ, त्यो त आफ्नै ढंगले चल्दछ, तर तपाईँ कुन घड़ीको आधारमा चल्नुहुन्छ? सूर्यको घड़ीले, हातमा बाँधिएकोले, समुद्रको घड़ीले, चन्द्रमाको घड़ीले, कुनले? मैले सोचे कि मानिसको पनि एउटा घड़ी छ, तर त्यो घड़ीको हात छैन। त्यो कुन चाहिँ घड़ी हो? त्यो श्वासको घड़ी हो। एक एक श्वास जुन तपाईँ भित्र चल्दछ, त्यो पनि तपाईँको घड़ी हो। त्यस घड़ीका आधारमा तपाईँ चल्नुहुन्छ। जब तपाईँ जन्मिनुभयो, त्यो घड़ी चल्न थाल्यो। जब त्यो घड़ीले समय देखाउन बन्द गर्नेछ, अनि तपाईँ पनि बन्द हुनुहुनेछ, त्यस घड़ीको हिसाबले तपाईँ चल्नुहुन्छ। के यस्तो समय छ? कुन यस्तो घड़ी छ? यो घड़ी बन्द भए पनि के हुन्छ र? कोही अरूसँग समय सोधुला? होइन त, यदि यो घड़ी एक दिनको लागि बन्द भयो भने के हुन्छ र? तर यो श्वास एक दिनको लागि बन्द भयो भने अरूबाट यो श्वास लिन सकिन्छ र? तर यो सारा जीवन बिते पनि कहिले विचार आउँदैन, कहिले सम्झना आउँदैन कि मेरो वास्तविक घड़ी कुन हो, मेरो वास्तविक समय कुन हो? वास्तविक समय त्यो घड़ीको समय होइन। यो घड़ीलाई के थाहा के बित्यो? 2 बजेको छ, 2 त फेरि पनि बज्दछ। यदि घड़ीमा चाबी छ, घड़ीमा ब्याट्री छ भने त्यसमा त अर्को पटक 2 बज्छ, त्यस पश्चात अर्को पटक 3 बज्छ, त्यसपछि अर्कोचोटि 4 बज्छ। तर यो दिन केमा बितेर गयो? त्यो त श्वासको घड़ीले मात्रै बताउन सक्दछ। किनकि जुन दिन त्यो बन्द हुन्छ, त्यो दिन केही पनि रहँदैन। तर के तपाईँले आफ्नो सारा जीवनमा त्यो घड़ीलाई हेर्ने कोशिश गर्नुभयो कि गर्नु भएन? त्यस घड़ीमा कति समय बित्यो, त्यसमा जति बितिसकेको छ, त्यो त कहिले पनि फर्केर आउन सक्दैन। यदि त्यो घड़ीलाई हेर्नुहुन्छ भने वास्तविक समय के हो त्यो थाहा हुन्छ। वास्तविक समय के हो? तपाईँ एक दिनलाई चिन्नुहुन्छ, तपाईँ एक महिनालाई चिन्नुहुन्छ, तपाईँ एक हप्तालाई चिन्नुहुन्छ, तपाईँ एक वर्षलाई चिन्नुहुन्छ, तर एउटा श्वासलाई तपाई चिन्नुहुन्न। यो श्वास के हो? तपाईको यो एउटा एउटा श्वास यति मूल्यवान छ कि संसारको सारा सम्पत्ति पनि एउटा श्वासको बराबर छैन। यति मूल्यवान छ। तपाईलाई यो श्वासको के महत्व छ? के बुझ्नुहुन्छ यो श्वास के हो? जब तपाई जन्मिनु भयो, घरमा जन्मिनु भयो, अस्पतालमा जन्मिनु भयो, जहाँ सुकै जन्मिनु भयो, तपाई र कात्रोका बीचमा के थियो? जब तपाई जन्मिनु भयो, तपाई र कात्रोको बीचमा के थियो? थाहा छ? छैन। श्वास। जब तपाई जन्मिनु भयो, यदि तपाईको श्वास नचलिरहेको भए तपाईलाई के गरिन्थ्यो? सानो बच्चालाई सेतो कपडाले बाँधिदिन्थ्यो। तपाईलाई त्यसले त बाँधिएन नि। थाहा छ किन बाँधिएन? थाहा छ किन बाँधिएन? किनकि तपाईँको श्वास चलिरहेको थियो। र जुन दिन तपाईँ यो संसारबाट जानुहुन्छ, कुन चीजलाई हेरिन्छ त्यो चलिरहेको छ कि छैन? तर मेरो तर्क छ, तपाईँको र कात्रोको बीचमा के कुरा छ? धन छैन, सम्पत्ति छैन, इज्जत छैन, छोरा छैन, नाता छैन, केही पनि छैन। केवल एउटा चीज मात्रै छ र त्यो हो श्वास। जबसम्म यो श्वास आइरहेको छ, गइरहेको छ भने सबै थोक छ, र जुन दिन यो सकिनेछ केही पनि बच्ने छैन। फेरि म सोध्छु, यो के हो? यो के हो? बुझ्नुहुन्छ? यसलाई बुझ्नुहुन्छ? चिन्नुहुन्छ? श्वास हो। श्वासमा ध्यान पनि जाँदैन। जब धेरै श्वासमा हुन्छ, हुनसक्छ ध्यान जान्छ, नत्र भने जाँदैन। मन छ, मनका पछाडि दौड़िरहेका छन्। संसारमा सारा कामहरू भइरहेका छन्। यो गर्नु छ, त्यो गर्नु छ, यो गर्नु छ, यस्तो छ, त्यस्तो छ। मानिसहरू बिहान बिहान चियासँग के पढ्छन्? चिया पिउँछन् शरीरका लागि, र पत्रिका दिमागको चिया हो। पत्रिका पढ्छन्, पत्रिका पढ्छन्, एउटा हातमा चिया, अर्को हातमा पत्रिका। के भइरहेको छ? त्यसैले त पत्रिका पढ्नुहुन्छ नि। यो संसारमा के भइरहेको छ थाहा होस्, त्यसैले त पढ्नुहुन्छ नि। यो देशमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, अरू देशहरूमा के भइरहेको छ, त्यसैले त पढ्नुहुन्छ नि पत्रिका, होइन त? हो अथवा होइन भन्नुहोस् न। केही त भन्नुहोस्, केही त भन्नुहोस्। सुनिरहनु भएको छ कि छैन? के अल्छी लाग्यो? ठिक छ, पत्रिका पढ्नु छ तपाईँलाई। एउटा अर्को पत्रिका छ, सारा सृष्टिमा के भइरहेको छ, को हुन् जो थिए आजको ताजा खबर, को हुन् जो थिए रहने छन् र अहिले पनि छन्।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारु हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बालिराखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
4: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा। हेलो,
5: हजुर
4: सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-5587-915।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1109, 98284-2420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
12: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
11: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपे ढुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98 11 60 62 983, 98 55 50 855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
12: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
13: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
14: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161541994 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161525904 आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
17: नेपाल ग्यास तथा गृह लक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98560 33560 98560 33560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो। हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
18: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
17: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
9: नेपालको राजनीति अवस्था हिजो आएको हुरेर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउनुभएको छ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। हाम्रो देश नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मान्यताले एउटा फैलिएको देश हो, जहाँ सामाजिक एकता कायम राखेर, सामाजिक सद्भावलाई कायम राखेर राष्ट्रिय हितका लागि काम गर्नुपर्ने आवश्यकता देखिएको छ। आज हामी छलफल गर्नेछौ सामाजिक सद्भाव, राष्ट्रिय हित, वैदिक सनातन धर्म र राजसंस्थाको विषयलाई छोएर हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ धार्मिक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ वरिष्ठ पत्रकार केशव राज भण्डारी हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, अहिले पछिल्लो समयलाई हेर्ने हो भने जति जति हामी टेक्नोलोजीको विकास भइरहेको छ त्यति त्यति सामाजिक सद्भाव अलिक खलबलिएको हो कि जस्तो पनि देखिन्छ। सामाजिक सद्भाव भन्नाले तपाईँको बुझाइमा के हो र यसको आवश्यकता अहिले पछिल्लो समयमा झन बढी महसुस चाहिँ किन भइरहेको छ?
1: यो सामाजिक सद्भाव भनेको राष्ट्रको लागि, राष्ट्रहित, राष्ट्र विकास, राष्ट्रिय सद्भाव यो ठूलो विषय रहेछ। हामी कहाँ हाम्रो देश निर्माण नै सामाजिक सद्भावबाट भएको देखिन्छ। राष्ट्र निर्माणकै जल राष्ट्रिय एकता र चार वर्ण 36 जातको साझा फुलबारीको रूपमा पसेको मिलेको बहुजाति बहुभाषी भएको देश थियो, देश हो। तर कालखण्ड परिस्थितिले गर्दा अहिले त्यो सद्भाव कता कता बिग्रिने भएको अवस्था देखिन्छ। अब हाम्रो जस्तो सुन्दर शान्त विशाल देश भन्छौँ हामी, भूगोलले त हामी सानो होला र हाम्रो चाहिँ सांस्कृतिक धार्मिक मान्यता अनुसार सनातनी सद्भाव हामीसँग अत्यन्त गहन छ। हाम्रो पारिवारिक संरचना पनि विश्वमा अतुलनीय चाहिँ एउटा सद्भाव रहेको पारिवारिक संरचना छ। त्यो यति बेला कता कता विश्व परिवेशमा घरका परिवारहरू पनि छिन्नभिन्न अवस्था सँगै बस्नु नसक्ने र एउटा पारिवारिक भने एकल पारिवारिक उसमा गएको यो विश्व परिवेशले देखाएको छ र सामूहिक परिवारको चाहिँ अवधारणाबाट एकल परिवारमा चाहिँ विकसित भइरहेको यो सवालमा अवस्थामा अब देशको परिस्थिति पनि त्यस्तै बन्न गएको र सामाजिक सद्भाव खलबलाइ गएको अवस्था अहिले हामीले देखिरहेका छौँ।
0: अहिले जस्तै जात, धर्म, भाषा, क्षेत्र त्यो सँगसँगै राजनीतिक विचारका आधारमा बढ्दै गएको दूरीलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ? अब यसलाई चाहिँ त्यो कम कसरी गर्ने त, दूरीलाई कम गर्ने कसरी?
1: अब यो विश्व परिवेश पनि त्यस्तै छ र दूरीलाई कम गर्न त अब सबै लिडरहरूमा नेतृत्वदायी भूमिकामा रहेका, राष्ट्रका हरेक नेतृत्वदायी भूमिकामा रहनुभएका महानुभावहरूको दूरी कायम गर्न सक्नुपर्छ। किनभने देशमा चाहिँ बहुदलीय पद्धति छ, बहुदलीय सिस्टम भएको हुनाले बहुदलीय पद्धतिमा प्रत्येक व्यक्ति हाम्रो विचार स्वतन्त्र राखेर राजनीति सचेतनाको हिसाबमा लागिरहेछ। त्यसको नेतृत्व त पार्टीहरूले गरिरहेछ, आफ्नो पार्टीका कार्यकर्ता भनौँ, आफ्नो पार्टीका सदस्यहरूलाई नेतृत्वले नै सम्हाल्नु पर्यो, नेतृत्वले नै अनुशासनमा राख्नु पर्यो। नेतृत्व हो जहाँ नेतृत्व विहीन हुँदाखेरि जस्तो अराजकता त सिर्जना भएन, हामीले देखिरहेकै अवस्था हो।
0: एउटा समय थियो जहाँ विचारको आधारमा अथवा त्यो जाति, भाषा, लिङ्गलाई पनि एकदम सम्मान गर्ने कि फरक, तर अहिले चाहिँ त्यो व्यक्तिगत अथवा दलगत समूहगत स्वार्थ भन्दा माथि उठ्न नसकेको हो कि जस्तो लाग्छ कि मलाई चाहिँ यसलाई चाहिँ कसरी हेर्नु लाग्छ?
1: अब त्यही नै भन्नुपर्छ, नानी जे बुझ्नुभयो मैले पनि बुझेको त्यही हो र चाहिँ यसको लागि जातिगत सबै कुराले माथि उठ्नलाई त नेतृत्व त्यही प्रकारको नेतृत्व अभिभावक चाहिँ हामी कहाँ अभिभावकीय संस्था पहिला राज संस्था थियो, राज संस्था नै अब भनौँ समय परिस्थितिले पाखा लगाए पनि हाम्रो अहिलेको परिवेशले राज संस्थालाई सम्झिरहेको खोजिरहेको महसुस हुँदै आएको छ।
0: यो चुनौती चाहिँ के देख्नुहुन्छ अहिले चाहिँ आज नेपालको राष्ट्रिय हितमा सबैभन्दा ठुलो चुनौती देख्नुहुन्छ कि?
1: चुनौती भनेको विश्वास,
0: विश्वास
1: हराएको छ र अहिले के सुनिन्छ भने होइन हामी कहाँ हाम्रो आफ्नो शौचालय

0: तला पनि छन् हैन अथवा एउटै काम पनि गरिराछन् तर पनि विश्वास छैन परिवार परिवारमा पनि विश्वास हराएको जस्तो यो अवस्था
1: बढिरहेको
0: छ यसको मुख्य कारण चाहिँ के हो हामी कहाँनिर चुक्यौं यो त एउटा हाम्रो भनौँ न वैदिक सनातन धर्म अनुसार त वस्तुदैव कुटुम्बकम होइन को मान्यताले भरिपूर्ण भएका हामी फेरि परिवार परिवारमा अविश्वास हुने जन जनमा अविश्वासको वातावरण चाहिँ कसरी सिर्जना
1: यो हामी कहाँ पहिला के थियो भने एउटा सनातनी धर्म सनातन उसमा विश्वास गर्ने आचार विधिमा विश्वास गर्ने थियो जब यो राजनीति परिवर्तन पछि नेपाल निरपेक्ष धार्मिक निरपेक्ष सेकुलरको रूपमा गयो त्यसपछि परिवारमा के हो भने एउटै परिवारको सदस्यमा यो परिवारमा कसरी विखण्डन ल्याउनु सकिन्छ भन्ने दावा गर्नेहरूले धर्मान्तरणको विषय पनि बढ्दै गयो त्यो पनि एउटा ठुलो हुँदो रहेछ जस्तो भर्खरै अहिले तराईतिर भयो त्यो पनि यही मध्येको एउटा नत्र हामी गाउँमा हिन्दू मुसलमानको चाहिँ हल्ला खल्ला भएको दङ्गा भएको हामीले सुन्न पाइँदैन त्यो प्रकारको होइन नेपाली मुसलमान र हिन्दू जिउँदाका जन्ती मर्दाका मनमानी एकदम शरीरका साथ सँगै बसेको उहाँहरूका सांस्कृतिक पर्वहरूमा हिन्दूहरू जाने बस्ने खाने उहाँहरू पनि हिन्दूहरूका सांस्कृतिक पर्वहरूमा आउने बस्ने खाने यो परम्परा त चलिआएको नि यो थियो तर त्यो सदभाव भड्काउँदै गएर अहिले पुरा चाहिँ विदेशी उसबाट चाहिँ परिचारितै हो कि दङ्गा बजाउनु खोजेको कि हाम्रो जस्तो एउटा सुन्दर शान्त देशलाई अझ धार्मिक रूपतिर धकेल्न खोजेको हो कि यो चिन्ताको विषय हो यो हामीले चिन्ता गर्नुपर्ने अवस्था पनि छ
0: हामीले एउटा भनौँ न परिवारमा त्यहाँ अभिभावक भएन भने त्यो परिवारलाई सबैले एउटा दयाको पात्रको रूपमा हेर्ने बिचरा केही छैन जस्तो होइन तर चाहिँ हेप्ने प्रवृत्ति हाम्रो छिमेकमा समाजमा पनि छ नि देशको स्थिति पनि त्यही भएको
1: हामीलाई त्यही महसुस भएको
0: छिमेकी राष्ट्रहरू होइन
1: अब त्यही भएर राजनीतितिर फर्किन भन्दा मैले चाहिँ नेपालमा सार्वभौमिक संस्था पृथ्वीनारायण शाहले हान्जीको मूल हो जुन राष्ट्रिय एकताको प्रतीक हामीले भन्थ्यौँ त्यो संस्था अभिभावकीय संस्था रहेछ त्यो संस्थाको अभावमा राष्ट्रपतीय संस्थाले अहिले त्यति चाहिँ विश्वास लिन नसकेको अवस्था देखिन्छ त्यसकारण हामीले देखिरहेछौँ राष्ट्र संस्थाको अन्तिम राजा श्रीपाज महाराज ज्ञानेन्द्र विजयगम सहदेव म देश छोडेर जान्न म स्वदेशमै बस्छु भने अहिले जनतासँग निर्धक्क साथ देशका कुना कुनामा पुगिरहेको अवस्था छ उहाँ निर्धक्क साथ जनतासँग चाहिँ घुमिरहनु भएको छ बोलिरहनु भएको छ अब आनन्द साथ त्यो हाम्रो इतिहासमा चाहिँ राजाले देशप्रतिको माया कति हुन्छ मैले अझ के त्याग गर्नुपर्ने हो के बाँकी छ भने म अझ त्याग गर्छु तिमीहरू राम्रो गर देश राम्रोसँग सञ्चालन गर भने त राजाले बेला बेला भनेको अवस्था हो बुझेको अवस्था त छैन
0: अहिले पछिल्लो समयमा यहाँ हामीले चर्चा गरे जस्तै नेपालमा राष्ट्र संस्थाबारे फेरि बहस सुरु भइरहेको छ होइन यो कारण यसको कारण चाहिँ किन आयो यो किन जरुरी थियो र किन आयो यो
1: यसको कारण त सर्वज्ञ छ बुझ्नु भएको छ होला यसको कारण चाहिँ पार्टी पार्टीका लिडरहरूको जनताले विश्वास नगरेको अवस्था राजनीति गरिरहेछ राजै चाहिने रहेछ अभिभावक त राजै रहेछ भन्ने जनताहरूमा चाहिँ त्यो भएको हुनाले र पार्टी पार्टीबाट पनि होइन राजा नै चाहिने रहेछ भन्ने बहस

0: अहिले उहाँहरूकै बीचमा चलेको छ, यो राम्रो पक्ष हो। अभिभावक चाहिन्छ, निस्वार्थ अभिभावक चाहिन्छ। अहिले हामीले भनौँ न, अब देख्छौँ सुन्छौँ, नेताहरूमा यति त्यो भयो भने एकले अर्कोलाई प्रहार गरिहाले हुन्छ। नेताहरूलाई राजा नेताहरूले राजालाई अनर्गल प्रलाप गरिरहे, राजाले कहिले चाहिँ तैँले किन यसो भनिस् भनेर जवाब लाग्छ त चाहिँ सहनशीलता त राजसंस्थामा रहेछ नि, राजसंस्थाका उत्तराधिकारीहरूमा रहेछ नि। त्यो कुरा चाहिँ हामीले अहिले चाहिँ मननयोग्य हुँदै गएको छ कि जस्तो लाग्छ।
1: केही समय अघिसम्म अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहलाई राजाको व्यक्ति होइन, राजाबाट परिचालित छ भन्ने खालका कुराहरू आए। तर केही समय अगाडि मात्रै जुन सामाजिक सद्भावका कुराहरू खलफल लिएको प्रसङ्ग बाहिर आइसकेपछि राजसंस्था फर्काउने पक्षमा छैन भन्ने खालका अभिव्यक्ति पनि आए, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: त्यो त राजनीति हो, उहाँले राजा ल्याइदिनु पनि होइन, उहाँले राजा आऊ भनेर आउने पनि होइन। त्यो कुरा त गत सालको जेएनजी आन्दोलनमा सेनाले पनि राजालाई आऊ भनेको राजा मानेनन् भन्नु त सुनेको थियो। राजा आएर चाहिँ देश सम्हालिन्छ पनि होइन नि त, किनभने त्यो देशै खरानी बनाएको बेलामा है, अनि फेरि फर्किएर उयो राजाले लगाएर तर पो आयो भन्ने आरोप खान राजा कहाँ आउँछ? राजा त हरेक जनताले सहरमा जनता आएर राजा आऊ भने नै आउने हो, जनताले चाहे नै राजा आउने। स्वयं राजाले बेला बेला भनेका सन्देशहरूबाट व्यक्त गरेका छन् नि।
1: अहिलेको यो अवस्थामा जुन हामीले भन्यौँ नि, हामी आफै पनि समाज एउटा विखण्डन जस्तो होइन, अविश्वास एकले अर्कालाई विश्वास नगरिरहेको अवस्थामा राजसंस्थाले राष्ट्रिय एकता सामाजिक सद्भाव कायम गर्नको लागि भूमिका खेल्छ भनेर कसरी तर्क गर्न सकिन्छ?
0: एउटा संस्था उसको चाहिँ साइट हुँदैन, उसको साइट हुँदैन। 240-50 वर्षसम्म चाहिँ शासन गरेको संस्थाले उसले आफ्नो पक्षको चाहिँ समूह कहिले पनि गठन गरेका छैन, बाहिर आउने मौ मन त पायो पब्लिकले। राजाले अरू कुरा छोडौँ न, 10 वर्ष जनयुद्धमा हरौरी काण्डमा तत्कालीन सरकारका मान्छेले चाहिँ यी माओवादीहरूलाई चाहिँ सिद्धाउनुपर्छ भन्दा राजाले ती पनि जनता हुन्, ती पनि नेपाली हुन् भनेर राजा वीरेन्द्रले त्यहाँ चाहिँ कारवाही गर्न दिएनन् भन्ने हामीले त सुनेका हौ नि। यता कता कति विशेष नेता हो त्यो सुनेको है। अब राजनीति उसमा चाहिँ राजा कहिले पनि कसै पत्ते भएर देशभक्त देशको लागि काम गरेको मान्छेलाई सधैँ राजसंस्थाले चाहिँ परै ल्याउँदैन।
1: तपाईँ आफू पनि लामो समय पत्रकारिता गर्नुभएको व्यक्तित्व, त्यसमा पनि सामाजिक क्षेत्रमा पनि अत्यन्त क्रियाशील व्यक्तित्व, धार्मिक संस्थाहरूमा पनि धार्मिक व्यक्तित्व पनि तपाईँ आफै होइन, अहिलेको यो आवश्यकतालाई हेर्ने हो भने, अहिले जुन बहस चलिरहेको विषयलाई हेर्ने हो भनेदेखि चाहिँ यो राजसंस्था चाहिन्छ भन्ने प्रसङ्ग एउटा भावनात्मक हो कि राष्ट्रिय आवश्यकता?
0: यसमा दुईटै जोडिया छन्, भावनात्मक पनि छ, राष्ट्रिय आवश्यकता पनि हो। हिजो बाटो बिराउनेहरूले आज राजसंस्था खोज्नु राष्ट्रिय आवश्यकता हो, हिजोदेखि नै राजसंस्था आवश्यक थियो भन्नेहरूको लागि भावनात्मक हो, यो दुवै हो। त्यस कारण हाम्रो देशको निमित्त राजसंस्था अपरिहार्य छ।
1: यो यसमै पनि अहिले हामीले जुन दुवै हो भनियो नि, यसमा पनि एउटा संवाद, यसलाई चाहिँ सह अस्तित्व स्वीकार गरेर जाने सम्भावना देख्नुहुन्छ?
0: जानुपर्छ देशको लागि। राजनीति व्यवस्था त कुनै त्यो होइन, त्यो परिवर्तनशील हुन्छ है। अब प्रजातान्त्रिक बाटोबाट जाँदा अभिभावकीय संस्था कायम गर्दा के बिग्रिन्छ र? सर्वमान्य सर्वपूजनीय संस्था बनाएर जाँदा त राम्रै हुन्छ।
1: अहिले हामीले जस्तै वैदिक सनातन धर्मको प्रसङ्ग पनि उठाइरहेका छौँ, वैदिक सनातन धर्मले सामाजिक सद्भाव र सहअस्तित्वका लागि कस्तो खालको सन्देश दिइरहेको छ?
0: वैदिक सनातन धर्मको उसमा सवालमा हेर्दा यहाँ बहुजाति बहुभाषी बहुधार्मिक हाम्रो देश हो, सबै धर्मको सम्मान गर्नुपर्छ, एकले अर्काको सम्मान गर्ने भनेको अभिभावकीय संस्थाले जोड दिइरहेछ, त्यो त सबै पाएको थियो नि होइन। अब बुद्धिस्टहरूको उसमा राजालाई राज संस्थालाई मान्ने शर्माले नै माने अहिले पनि नेपालका मुसलमानहरूले राष्ट्र त चाहियो हाम्रो सुरक्षा भएन भनिरहेछ। त्यस कारण यो सबै कुरालाई बचाउन चारवटा 36,000 यो साझा फुलबारीलाई बचाउनको निमित्त आज पनि राष्ट्र संस्था आवश्यक छ, अपरिहार्य छ भन्दा गएको हो।
1: अहिले यसलाई चाहिँ जोड्ने प्रसङ्ग चाहिँ हामीले कसरी गर्न सक्छौँ? अहिले एकतिर हामी वैदिक सनातन धर्मले तोड्ने जोड्ने काम गर्छ भनिरहेछौँ, तर समाज चाहिँ एकदम विभाजन भए जस्तो, समूह समूह विभाजन भए जस्तो पनि देखिन्छ कि धर्मको नाममा हुने विभाजन र सनातन धर्मको मूल भाव बीचको यो अन्तर सम्बन्धलाई चाहिँ कसरी स्थापित
0: गर्छ? यो सबैले बुझ्नुपर्ने कुरा के छ भने अभिभावक चाहिने रहेछ, अभिभावक चाहिँ कसैलाई काखा पाखा नगर्ने, धार्मिक सद्भाव कायम गर्न सक्ने अभिभावकीय संस्था भनेको राष्ट्र संस्था हो, र राष्ट्रपति संस्थाले त्यो काम गर्न सकेको हुनाले यस्ता चाहिँ छिद्र कुराहरू आएका हुन्, र अभिभावकीय संस्था रहिन्जेल र त्यो विशाल छाती राखेको चाहिँ संस्था नभएको खण्डमा यस्तो विखण्डन हुँदै आएको र मान्छे मान्छेमा चाहिँ यता हाम्रै जनजनमा चाहिँ अविश्वासले त बढेको हो, एकले अर्को प्रतिको अविश्वासले त हो र बाह्य देशहरूले पनि खेल्न सकेको हो, र अहिलेका चर्चा विचर्चा यिनैलाई एकले अर्कोलाई धर्मपुत्रको संज्ञा दिएको त्यही भएको त हो नि। त्यस कारण हामीलाई चाहिँ एकताको निमित्त चाहिन्छ।
1: राज संस्था आउने बित्तिकै फेरि यो सामाजिक सद्भाव पनि एकदमै राम्रो हुने, राष्ट्रिय हितका विषय प्रसङ्ग आइहाल्ने, अथवा वैदिक सनातन धर्ममा जुन खालको विकृति देखिएको धर्मान्तरण भइरहेको अवस्था रोकिने भइहाल्छ। र
0: अब यो त यसो जादु त केही होइन, मान्छेलाई एउटा ढुक्कता हुन्छ नि, विश्वसनीयता, विश्वसनीयता भनेको त विश्वास ऊ चाहिँ अभिभावक आयो अब हाम्रो संरक्षण हुन्छ, हामी अकालमा मर्नु पर्दैन भन्ने नै हो। र एउटा स्मरण गराउन चाहन्छु म, राजा वीरेन्द्रको राज्यहरूमा राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव राखिबसेका थियो है। अब यो सानो राष्ट्र छ, बहुधार्मिक बहुभाषिक यो देश छ, यहाँ धेरै मान्छेहरू खेल्न सक्छन् भन्ने एउटा दीर्घकालीन सोच राखेर त्यो प्रस्ताव राखिबस्यो
1: होला
0: है। त्यो बेलामा उहाँको चाहिँ राज्याभिषेक समारोहको अवसरमा विश्वका राजप्रतिनिधिहरू, राजा, राष्ट्रपति सबै भएको समारोहमा राजाले नेपाललाई शान्ति क्षेत्रको घोषणा गरिबस्यो, गरियोस् भनेर विशेष हाम्रो राखिबसेको प्रस्तावमा भट्टाभट 116 राष्ट्रले गरिसकेका थिए शान्तिको प्रस्तावलाई है। यो सबै चिज भएपछि भारतले रोक्यो, भारतले रोकेर नेपालमा त्यसपछि नेपालको जनयुद्ध सुरु भयो, यत्रो चाहिँ 10 वर्ष जनयुद्ध भयो, मान्छे मारिएर अशान्ति बनाइयो, यो त हो नि, हामीले बुझेकै कुरा हो नि है। त्यसमा त्यस्तो महत्वपूर्ण एउटा पाठ हो जुन चाहिँ शान्ति क्षेत्रको प्रस्तावलाई त्यो ओजनमा पारियो, कता लाग्यो कता लाग्यो, चित्रादेहले समर्थन गरेको इज्जत गर्नु परेन, शासन त जोसुकै आओस् न, 116 राष्ट्रले समर्थन गरेको त्यो महत्वपूर्ण प्रस्तावलाई पारित गरिदिएको भए, भारतले अवरोध नगरेको भए हामी कहाँ बन्दुक चल्थे, नयाँ आगजनी हुन्थे। अर्कै सुरम्य देश हुन्थ्यो, त्यो त राज संस्थाको प्रतिनिधि गरे हो नि, त्यो स्वर त राखेर चाहिँ उसले तर त्यसलाई भत्काउन त्यो भर्गा पनि यहाँ नाना थरी
1: भयो,
0: नाना थरी सुरु भयो, त्यसपछि धनयुद्ध धनयुद्ध आग्जानी फाग्जानी दुनियाँ भयो, पटक पटक भयो हिंसा हत्या यी भए, यो त मान्नु पऱ्यो नि, सबैले देखेको कुरा हो नि, सत्यलाई सत्य भन्न त सक्नु पऱ्यो नि।
1: पक्कै पनि हाम्रो राष्ट्र प्रमुख चाहिँ कस्तो हुनुपर्ने रहेछ भने, अघि तपाईँले हामीले पृथ्वीनारायण शाहका ती कूटनीतिक के दिव्य उपदेशहरूले पनि हामीले पाउँछौ होइन, र अघि राजा वीरेन्द्रको प्रसङ्ग पनि ल्याउनु भयो, राष्ट्र प्रमुख एकदम चतुर दुई देश छन् होइन, अहिले एकदम विकसित दुई देशको बीचमा हाम्रो राष्ट्र छ, त्यसकारण एकदमै कूटनीतिज्ञ भएर आफ्नो राष्ट्रको हितको लागि काम गर्ने खालका व्यक्तित्व हुनुपर्ने रहेछ।
0: राजा महेन्द्रले पनि एउटा भारतले आफ्नो सेना चिनिया बोर्डरमा लड राखेका थियो, नेपाललाई एउटा प्रान्तीय उडिसा हेरिसकेका थियो, तर राजा महेन्द्रको साहसले ती चाहिँ चेकपोस्टहरू हटाए, नेपालमा भारतीय चाहिँ पाठ्यक्रमहरू पढाएर भारतीय राष्ट्रिय गान यहाँ गाउन लगाएको अवस्था पनि थियो, इतिहास पढ्दा हुन्छ, त्यो धेरै भएको थियो डाँडा सत्र साल पछिका घटनाहरू, त्योभन्दा सत्र साल अघि त जम्मै त्यही रहेछ नि, त्यस कारण राष्ट्रवादी हिसाबले राष्ट्रियताको हिसाबले यी धेरै कुराहरू छोडिन्छ। र ठुला राष्ट्रहरूको बीचमा भन्नु हो नि, हामी ठुला राष्ट्रले साना राष्ट्रलाई माया गरे जस्तो देखाउने हो, उनीहरूले भित्र रूपमा त दहन गरिरहेका हुन् जस्तो, अहिले पनि ठुला राष्ट्रले हाम्रो देशलाई पश्चिममा चाहिँ कालापानीको उसमा क्षेत्रमा त दुईवटा राष्ट्र मिलेर बाटो खोल्यो नि, हाम्रो जमिन त चाहिँ चुहाए त्यसै, अब हाम्रो जसरी जतिसुकै कुरा गरे पनि, जतिसुकै प्रजातन्त्रको कुरा गरे पनि, जतिसुकै ठुला कुरा गरे पनि ल्याउनु सक्नु पऱ्यो नि त त्यो भूमि, त्यस कारण चाहिँ एउटा ठुला राष्ट्रको भर परेर त हुँदैन, उनीहरूसँग कूटनीतिक सम्बन्ध राम्रो गर्न सक्ने व्यक्तित्व चाहिन्छ, अभिभावक चाहिन्छ, त्यो व्यक्तित्व अभिभावक यो पार्टी पार्टीबाट छान्ने राष्ट्रपतिबाट हुन नसकेको अवस्था यो 20 वर्षको कार्य समय अवधिले बताएको छ।
1: भनेपछि यसलाई एउटा भनौ न, त्यति बेला त परिवर्तन होला, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर होइन हामीले भनियो, तर त्यो संघीयताको मर्म अनुसार त्यही मर्म अनुसार त काम भयो कि भएन, आम जनताले होइन हेरिरहेका छन्, के विकासका गतिहरू लियो होला, तर यहाँले भने जस्तै आपसी समझदारी सद्भाव अनुशासन जुन खालको एउटा समाजमा आत्मीयता थियो, तर त्यो चाहिँ बिस्तारै हराउँदै गएको हो कि जस्तो चाहिँ महसुस चाहिँ पक्कै पनि भएको छ,
0: त्यो हराउँदै गएको छ
1: हजुर,
0: अब यो आत्मीयता विकास त होला, विश्वले आफूसँग जोड्नलाई दिने ऋणबाट हुने विकास एउटा हो, हाम्रो जस्तो देशमा राजा महेन्द्रले त्यति ठुला त्यो सानो देशले आम्दानीको स्रोत नहुँदा नि गरेका त्यत्र उद्योग धन्दाहरू चाहिँ पाखा लाउने काम त फेरि भएको छ नि, सबै अहिले युवा शक्ति चाहिँ गाउँमा नभएको कारण त तिनै साना ठुला उद्योगहरू पाखा लाएर बन्द गराएर यसलाई चाहिँ त्रासदायी देश बनाएर अर्काको बजार चाइनाको बजार भारतको बजार अन्यका बजार मात्रै बनाएको हुनाले हो नि, हामी कहाँ कमसे कम चाहिँ उत्पादन केही न केही भएको भए त्यो युवा शक्ति रोकिन्थ्यो, आफ्नो उत्पादन प्रयोग गर्न पाउँथ्यो, त्यो छैन, अब बिस्तार चाहिँ त्यसलाई चाहिँ सोच्नुपर्ने अवस्था हुन्छ, अब ती त कसले बेचे खाए ती सबैलाई जानकारी भएको कुरा हो होइन, त्यस कारण चाहिँ देशमा जबसम्म औद्योगिक क्रान्ति हुँदैन, औद्योगिक हुँदैन, रोजगारी पनि फर्काउँदैन, युवा शक्ति पनि रोकिँदैन, त्यस कारण चाहिँ त्योतिर सोच्नुपर्ने अवस्था हुन्छ, यो 20 वर्षमा यो गणतान्त्रिक 20 वर्ष र चाहिँ प्रजातन्त्रका 47 सालदेखि आजसम्म भएका नयाँ उद्योग धन्दा भन्ने भएनन् कि
1: पक्कै पनि नयाँ नयाँ उद्योग भन्दाहरू हाम्रो उत्पादन यो हो भन्ने खालको चाहिँ
0: भएन भएका पनि गए
1: गए अझ भनियो भने त त्यति बेला 30-40 वर्ष अगाडि हामी बच्चा हुँदाखेरि देखियो बरु त्यति बेला देश आत्मनिर्भर रहेछ खेतीपाती गर्नुहुन्थ्यो सबैजना होइन आफ्नो घरमै दुध मही घिउ उत्पादन हुन्थ्यो कमसेकम किन्नु पर्थेन अहिले त सबैजना परनिर्भर बाहिरका कुरा मात्रै हामी ल्याएका छौँ त्यही बेचेका छौँ देशको अर्थतन्त्र चाहिँ बाहिर गइरहेको छ यस्तो अवस्थामा अब नेपाललाई धार्मिक तथा सांस्कृतिक विविधता बीचको एकताको देशको रूपमा अगाडि बढाउन चाहिँ कसरी हामी अगाडि बढ्नुपर्छ
0: अब यही हो अब अहिले त यसरी नै भन्ने कुरो त भएन तर हामीले अहिलेका भन्नुभयो नि हिजो कृषि प्रधान देश भनेर प्रत्येक अहिले जम्मै बाँझो छ है हिजो आत्मनिर्भर भएका खेतबारीहरू अहिले बाँझो हिजो त्यही खेतमा धान उत्पादन हुन्थ्यो त्यो धान उत्पादन नभएपछि बाह्य देशबाट ल्याएर खानुभयो हिजो त्यही बारीमा फलफुल उत्पादन हुन्थ्यो केरा उत्पादन हुन्थ्यो कागती उत्पादन हुन्थ्यो अन्य फलफुलहरू जुन मौसम अनुसारका सिजनेबल फलफुलहरू उत्पादन हुन्थे सबै आफ्नो बारीबाट आत्मनिर्भर हुन्थ्यो गोठमा एउटा गाई हुन्थ्यो भैँसी हुन्थ्यो होइन फुलो जोत्थ्यो सबै आत्मनिर्भर हुन्थ्यो त्यो मिश्रित अर्थव्यवस्था थियो त्यो मिश्रित अर्थव्यवस्थाले देश धारेको रहेछ अब अहिले त टोटल्ली 30-30 जग्गा जमिनहरू जसले अन्न उत्पादन दिएको थियो सबैलाई पालेको थियो त्यो जम्मै बाँधा छ अनि विकासको नाममा चाहिँ अव्यवस्थित रूपले प्लटिङ भयो सब कङ्क्रिट भवनहरू भने आज पाखा पखेराहरू बाँधा उर्वरा भूमि सबै कङ्क्रिट भयो देशको अवस्था त यही हो देखेको
1: हामी विदेश पलायन भएको अवस्थालाई चाहिँ आहा कति राम्रो भयो फलानु त विदेश गएछ भनिरहेका छौँ
0: हाम्रो घर उजाड्छ
1: उजाड्छ
0: बाबा आमा एक्लै औषधि खाइ किनेर खान सक्ने अवस्था छैन अब यसलाई हामीले राम्रो मानिरहेका छौँ हाम्रो सिस्टमले मानेको छ राम्रो हाम्रो लिगलहरूले मानेको छ
1: अझै अझै 10-15 वर्ष मैले कहिले काहीँ हेर्छु कि अहिले त सम्म त बरु बुवा आमाले तानिनु भएको छ कि गरिराख्नु भएको छ अझै अलिअलि केही व्यक्तिहरू बसेका छन् अझै 15-20 वर्ष पछिको अवस्था त एकदम काली लाग्दो भयावह स्थिति हुन्छ जस्तो लाग्छ कि यही अवस्था रहने हो भने पलायन हुने अवस्था चाहिँ यही रह्यो भने
0: त्यो त यहाँले भन्नुभयो सही हो हामी त्यो पलायनबाट त्यो भयावह अवस्थाबाट कसरी बचाउने हाम्रो सोच त्यता हुनु पर्यो र अबको पिँढी सबैले बुझ्नुपर्ने सोच्नुपर्ने देशमा चाहिँ शान्ति सुव्यवस्था कायम गर्नको निमित्त सबैले सोच्नुपर्ने अवस्था आयो नत्र यहाँले भने जस्तै नानीले भने जस्तै भयावह अवस्था 10-15 वर्षपछि नहोला भन्न सकिन्न
1: अहिले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ राष्ट्रिय सद्भाव र राष्ट्रिय एकताको लागि र यो युवा पिँढीलाई रोक्नको लागि गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ
0: गर्नुपर्ने त प्रशस्त छन् अब सत्ताको के हेराइ छ अब यहाँ पार्टी छन् एकले राम्रो गर्यो भने अर्काले विरोध गरेर हुन्छ राम्रो के हो भन्ने सुन्नै चाहन्न एउटा राम्रो गर्यो भने अर्काले त खण्डन गरेकै हुन्छ अहिलेको नेतृत्व त्यस्तो भयो एकले अर्कोलाई
1: खेदिहाल्ने
0: अब यो स्थितिमा अब यसरी नै यहाँले भने जस्तो 10-15 वर्ष रह्यो भने त सबै खरानी हुने हो
1: एउटा गरिमा हुन्छ नि संसदको पनि एउटा गरिमा हुन्छ व्यक्तिको पनि त्यो पदको व्यक्तिको होइन पदको मर्यादा हुन्छ त्यो सबै हराए जस्तो भइरहेको छ कि यति बेला
0: सबै कुरा अनुशासनमा हो जस्तो मान्नु घरमा हिजो अस्ति परिवारमा बस्दा घरको मुलीसँग पुग्दाखेरि कसरी बोल्नु पर्थ्यो के कुन ड्रेस लाउनु पर्थ्यो कुन कपडा लाएर जानु पर्थ्यो भन्नेदेखि लिएर संसदमा त्यही हो नि

0: त्यसको चाहिँ त्यो कुनै ऊ छैन भन्दा भिन्न भयो
1: घरको
0: मुनि नै कसरी गराउने घरको मुनि नै अनुशासनमा भएन भने
1: भत्ताउनुहुन्छ
0: हामी त माथिबाट हेर्ने हो नि सानोबाट हेरेर त भएन मुनि कस्तो छ हेर्न
1: यो जीवनकालमा धेरै राजनीतिक परिवर्तन देख्नुभयो तपाईँले होइन अहिले हेर्नु हो भने अन्तत तपाईँको तपाईँले चाहिँ कस्तो नेपाल निर्माण भएको देख्न चाहनुहुन्छ
0: अब नेपाल त सानो सुन्दर शान्त बचोस् रहोस् सबै चाहिँ सुख शान्तिसँग राम्रो पाउन् हामी त त्यही चाहन्छौँ नि अब यसमा यस्तो प्रकारको कल कटास आपसमा चाहिँ सद्भाव खलबली गरी चाहिँ झगडा लडाईँ आतताई विवाद यो त चाहिँ हाम्रो लागि त सुहाउने होइन हाम्रो त सनातनी संस्कारले त हाम्रो त्यो दिँदैन त्यस कारण चाहिँ यहाँ यो आतताई व्यवहार पनि हुनु भएन सामाजिक सद्भाव खलबली पनि भएन धार्मिक जातीय हिंसा हुनु पनि भएन सबैलाई निमित्त नपार्न सबैको एकाग्र मन हुनु पर्यो सबै जुट्नु पर्यो विचारगत रूपमा देश पार्टी चलाउँदाखेरि जे रहे पनि राष्ट्रिय हितको निम्ति समग्रमा सबैको सोच विचार एक रहनु पर्यो देश सम्झेर रहनु पर्यो वयम राष्ट्रिय जागरियामा पुरोहित हामीहरू सदा जागौँ राष्ट्रमा राष्ट्रभक्तिले अगुवा हौ हित गरौँ सबैको सङ्घ शान्तिले मात्रै हाम्रो त त्यो ऋग्वेद त्यसरी चलेको थियो देशै भएन अन्त के गर्ने हो कहाँ राजनीति गर्ने हो त्यस
1: कारण
0: पहिला देश बसाउनु पर्यो देश रहनु पर्यो आफ्नो आफ्नो परिवारले देश कहाँ गर्छन् भनेर हुँदैन देश भनेको त यहाँको सम्पूर्ण सद्भाव सबै विषय छ हामीले अघि भन्यो बाजा पाखाबारी सबै पाखो जमै बाँझो छ बाहिर आज बाँझो उर्वरा भूमि चाहिँ जमै कम्प्युटर फेरि चल्न त चलेको छ नि कति चल्ने त्यस कारण सद्भाव पूर्ण व्यवहार सबैमा लागोस् सबैमा त्यो सद्भाव विचार जागरण होस् भन्ने हो
1: हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: म त भन्छु अन्तमा सफलता रेडियोले यहाँ मलाई बोलाएर मेरो भावना राख्ने जुन समस्या विषयमा भावना राख्ने मौका दिनुभयो रेडियो सफलता र यहाँ दुर्गा नानी र चाहिँ गोविन्द बाबुलाई हार्दिक आभार व्यक्त गर्दै देश सुन्दर शान्त रहनुपर्छ र देश शान्ति क्षेत्र नेपाल हुनुपर्छ त्यही नै
1: हो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद
0: हस् धन्यवाद
1: हजुर एउटा समय थियो अघि नै सुरुमा पनि भने मैले हामी सबै जात जाति भाषा भाषी धर्म संस्कार संस्कृतिका व्यक्तित्वहरू अत्यन्त मिलेर बसेका थियौं र अहिले पनि मिल्नुपर्छ र मिलेका पनि छौ त्यो त्यस कारण सामाजिक सद्भाव कायम राख्नका लागि यति बेला सबैले सोच्न पर्ने बेला आएको छ सबैले यसलाई नै मुख्य केन्द्रबिन्दुमा राखेर प्राथमिकतामा राखेर काम गर्नुपर्ने बेला आएको छ किनकि सामाजिक सद्भाव खलबल्याएर यहाँ धेरै किसिमका चलखेलहरू हुन थालेका हामीले देख्न थालेका छौँ त्यसकारण राष्ट्र भनेको माटो मात्रै रहेनछ सीमा मात्रै रहेनछ यहाँभित्रको हाम्रो विविधता जुन छ त्यो पनि हाम्रो राष्ट्रियता हो राष्ट्र हो यो समय दिनुभयो सामाजिक तथा धार्मिक व्यक्तित्व वरिष्ठ पत्रकार केशवराज भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसँग कुराकानी गर्ने नै छौँ त्यो तिन जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन Thank you.

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हेलो पोखरा, BYD सर्भिसको सुपरियर र सिन्सियर सर्भिसको साथमा अब पोखरामा पनि BYD सर्भिस स्टेशन सुचारू हुँदैछ। यो सँगै BYD 3S फेसिलिटिज, सेल्स सर्भिस एन्ड स्पेयर्सको सुविधा अब पोखरामा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन स्वच्छ समाज खुलेर निकालौ हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम
4: हृदयको आवाज।

0: जीवन स्वच्छ समाज खुले निकालौं हृदयको आवाज नमस्कार रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्था रेडियो सफलताको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8 बजेदेखि आउने गर्छ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौं। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ, चाख्ने नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न पढ्न बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तिहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनुहुन्छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दछौ। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजमा आज हामीसँग हुनुहुन्छ सफल व्यवसायी, सकारात्मक सोचका धनी, सामाजिक व्यक्तित्व, आफ्नो मातृभूमिलाई अत्यन्तै माया गर्ने हाल युके निवासी मनिका थापा। मनिकाजी, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
1: धन्यवाद अनि नमस्ते संचालकज्यू, अनि यति बेला कार्यक्रम हृदयको आवाज सुनेर बस्नुहुने श्रोताहरू सबैलाई।
0: यहाँ भर्खर भर्खर नेपाल आउनुभयो, नेपालमा आएको बेला अहिलेको यो बेला भनौँ, यहाँ केमा व्यस्त हुनुहुन्छ?
1: झण्डै 7 वर्ष पछाडिको कमब्याक हो मेरो यो भिजिट। भन्नुपर्दा आफन्तसँग भेटघाट, अनि हाम्रो आश्रमका नानी बाबुहरूसँग भेटघाट, अनि सानातिनो सामाजिक कार्यक्रमहरूमा नै व्यस्त छु अहिलेलाई।
0: लामो समयपछि आउनुभयो?
1: हजुर,
0: यही चिजमा यहाँ व्यस्त हुनुहुन्छ?
1: हजुर।
0: लामो समयपछि आउँदा त यहाँलाई अलिकति नौलो केही अनुभव भयो कि?
1: अफकोर्स, नेपाल धेरै माथि पुगिसकेको अनुभव गरे। काठमाडौँ यसो हेर्दा नै गर्वले कस्तो सफा होइन, अब पहिला छोडेर गएको भन्दा धेरै नै फरक चाहिँ छ। हजुर, 1 वर्षमै कति फरक देखिन्छ? म त 7 वर्षपछि आएँ, धेरै फरक पाएँ यसपालि।
0: हजुर, र यो फरक पाउँदा यहाँलाई कस्तो अनुभव भयो?
1: आइ एम सो प्राउड। एक्चुली त्यो हेर्ने बित्तिकै देख्ने बित्तिकै जुन ठाउँमा पहिला हामीले छोडेर गएको थियौँ त्यो ठाउँ अलिकति बेग्लै भन्नाले पोजिटिभ वेमा कस्तो सफा
0: काठमाडौँ,
1: धेरै परिवर्तन। सो यसरी एकदम खुसी लाग्यो।
0: पोखरा पनि कस्तो परिवर्तन?
1: पोखरा इज अलवेज सफा, तर अहिले त झन् पोखरा इज अलवेज होम टाउन हाम्रो, अनि पोखरा त झन् नै अति सुन्दर के, त्यो बयान गर्नै सकिँदैन हामीले। एकदमै
0: यहाँको विदेश पसाई पनि लामो भयो, यो लामो 25-26 वर्षदेखिको विदेशमा हुनुहुन्छ, अनि त्यसपछि अब यो लामो यो पसाईको यहाँलाई हुन्छ नि आफ्नो जन्मभूमि छोडेर जानुभयो, अहिले 7 वर्षपछि फर्कनुभयो, अनि विदेशको बसाई पनि लामो भयो। यो विदेशको बसाई यहाँले कसरी हेर्नुभयो लामो विदेशको बसाईलाई?
1: जो पनि विदेश जानुहुन्छ, जहाँसम्म मलाई लाग्छ कसैले पनि म 7 वर्ष बस्छु भनेर सोचेर जानुहुन्न, सबैले थोरै नै सोच्नुहुन्छ। म 4-5 वर्ष जान्छु, अलिकति अब कमाउँछु, अथवा आफ्नो फ्यामिलीसँग फेरि फर्केर रमाउन चाहन्छु, अथवा केही सोचेर जानुहुन्छ। तर बस्दा बस्दा समय बितेको पत्तै हुँदैन, त्यो माथि अब जब तपाईँ व्यवसायमा हात राख्नुहुन्छ तब तपाईँ त्यहाँबाट निस्किन एकदमै गाह्रो हुन्छ। किनभने अब बिहानबाट बेलुका, बेलुकाबाट बिहान त्यही काम दोहोऱ्याएर गरिरहँदा तपाईँको वर्ष बितेको थाहा नै हुँदैन कि? त्यसरी नै अब बित्यो मेरो पनि, त्यसमा अप्स डाउनहरू त छँदैछ, तर त्यस्तो असहज यस्तो गाह्रो पहिला भए पनि पछिल्लो समयमा आएर सफलै छौँ भन्नुपर्छ।
0: हजुर, सुरुमा यहाँ चाहिँ के का लागि विदेश जानुभएको थियो? व्यावसायिक बन्नकै लागि हो कि?
1: होइन, पहिलो पटक विदेश जाने बेला म एकदमै सानो भन्नाले प्रोबेब्ली आइ एम नट इभन 17 के, 70 वर्ष पनि भएको थिएन म पहिला जाने बेलामा। पहिला जाने बेलामा त पढाइ नै थियो, अब गएपछि पढाइ त्यत्रो सानोमा भर्खर स्टार्टिङमा त्यति धेरै केही पनि थाहा थिएन, अब नलेज त जिरो नै भन्नुपर्छ होइन, गाह्रो थियो। पहिला पढ्नको लागि गए, पढेपछि बिस्तारै काम गर्दै जाँदा जाँदा जाँदा जाँदा अब करिब 7-8 वर्षपछि त्यहाँको बसाएपछि बल्ल व्यवसायमा हात लगाएको हो, त्यसरी नै सुरु भयो भनौँ न।
0: त्यसरी सुरु गरेको त्यो व्यावसायिक यात्रालाई कसरी बिस्तारै अगाडि बढाउँदै लानुभयो?
1: यस्तो जब कोही मान्छेले बिजनेस गर्नुहुन्छ भने आई डोन्ट थिङ्क सो सबै मान्छे एक दुई वर्षमै सक्सेस हुन्छ. त्यसको लागि धेरै अप्स डाउनहरू पनि आयो, हाम्रो पनि मेरो पनि नायक होइन. अलमोस्ट हामीले पाँच वर्ष धेरै सङ्घर्ष गऱ्यौँ. पाँच वर्षसम्ममा अलमोस्ट हामी डाउनफलबाट फेरि उक्लेर माथि आउँदासम्म अलमोस्ट हामी 20 इयर्स कम्प्लिट भयौँ है यसपालि हाम्रो यो बिजनेसमा. पाँच वर्ष सङ्घर्षपछि हामीले पछाडि फर्केर हेर्नु परेको छैन. हामी स्टिल गोइङ अन द मार्केट भनेपछि हामीले केही राम्रो गरिरहेका छौँ भन्ने चाहिँ छ.
0: बिस वर्षको व्यवसाय यात्रा भइसक्यो.
1: हजुर, बिस वर्ष कम्प्लिट
0: भयो.
1: हजुर,
0: यो अनुभव जस्तो अघि पनि यहाँले भन्नुभयो, सुरुमा स्ट्रगल भयो, सबै चीज भयो र अहिले सुरुबाट यो 20 वर्षको अन्तरालमा आइरहँदाको यहाँको व्यवसाय एउटै भयो कि त्यसलाई परिवर्तन गर्दै जानुभयो, यसको थोरै अनुभव?
1: व्यवसाय कहिले पनि एउटै हुँदैन.
0: हजुर,
1: व्यवसायमा चाहिँ एकदमै अप्स डाउनहरू हुन्छ. तर हाम्रोमा चाहिँ कस्तो भयो भन्दा पहिलाको सङ्घर्षहरू देखेर पछि हामीले चाहिँ त्योबाट लर्न गर्यो. स्टिल अहिले पनि हामी लर्निङ प्रोसेसमा छौँ. लर्निङ इज नेभर इन के. अब हामी अहिले पनि सिकिरहेका छौँ, अब भोलि पनि सिक्ने नै छौँ. हामीले चाहिँ धेरै बिजनेस गर्नुभन्दा पनि एउटैलाई नै पूर्ण रूपमा अगाडि लगाउनौ भन्ने सोच राखेर अगाडि बढ्यौँ. त्यही भएर अहिलेसम्म चलिरहेको छ.
0: यहाँको बिजनेस चाहिँ एउटै खालको
1: हो, एउटै खालको,
0: त्यसले सफलता चाहिँ प्राप्त गर्दै गयो.
1: हजुर, तर
0: बढाउने साइज बढाउने चाहिँ हुँदै गयो, तर व्यवसाय चाहिँ चेन्ज गर्नुभयो.
1: त्यसरी नै अब चलिरहेको छ. सो ठिकै छ, राम्रो छ. अरू धेरैहरूलाई हेरेर हामी चाहिँ स्टिल मार्केटमा छौँ.
0: यो व्यवसायको सफलता भनेको चाहिँ हामी धेरै यो होला कि त्यो होला कि भनेर छिटै नै हतोत्साही भएर व्यवसायहरू चेन्ज गर्नुभन्दा बरु एउटैलाई कसरी सफल बनाउने, समय दिनु पर्यो,
1: धैर्य गर्नुहोस्. दिन पछि रात होइन, रात पछि दिन, पानी घाम भने जस्तै तपाईँको सधैँ असफल त हुँदैन. मेहनत गर्न नछोड्नुहोस्, धैर्य गर्न नछोड्नुहोस्, एक दिन तपाईँ सफलता हासिल गर्नुहुन्छ.
0: हजुर, त्यसको लागि पनि हामी एउटै व्यवसायलाई पर्खिने बानी प्यासन चाहिँ हुनु पर्यो.
1: हजुर, एकदमै धैर्य त नभएको नि त यहाँ त के. आई डोन्ट थिङ्क सो बिजनेसमा चाहिँ तपाईँको प्यासन्स चाहिँ चाहियो. तपाईँ अब ओहो आज बिजनेस चलेर म के गरौँ भनेर पुरा सबै दिमागै डुलाएर फेरि अर्कोमा हात हाल्नुभन्दा म यो बिजनेस चाहिँ कसरी सक्सेस बनाऊ तिर लाग्नुहोस्, अवश्य सक्सेस हुनुहुन्छ.
0: हजुर, अनि यसरी यो व्यवसाय लामो गरिरहँदा पहिला यहाँ त अलिक सानै उमेरमा विदेश लाग्नुभयो, पक्कै पनि यो बीचमा यहाँको पारिवारिक वातावरण अथवा यहाँ पनि होइन पहिला जाने बेलामा सिङ्गल हुनुहुन्थ्यो होला. अहिले आफ्नो थोरै पारिवारिक अवस्थाको बारेमा
1: पहिला जाने बेलामा त एकदमै अब उमेरको हिसाबले कच्चा भयो भने आफूले आफूलाई चाहिँ परिपक्व लाग्थ्यो त्यतिखेर पनि. अब एउटा हुन्छ नि मनमा चाहिँ हजारौं प्रश्नहरू के हुन्छ, कसो हुन्छ, कस्तो होला त्यो ठाउँ, बिरानो ठाउँ होइन, अब चिन्ता, डर, जिम्मेवारी सबै आफूमै लिएर गएको अवस्था थियो. अफकोर्स 16-17 वर्षको बच्चालाई अब बच्चा नै लाग्छ त्यतिखेर. अब विदेशमा अब त्यति म जाने बेला धेरै नेपालीहरू हुनुहुन्थेन. अब त्यसरी जाने बेलामा अब एउटा डर चिन्ता सबै हुँदाहुँदा पनि गएर आफ्नो खुट्टामा उभिएर अनि 6-7 वर्षको सङ्घर्षपछि एउटा बिजनेसमा हात हाल्नु भनेको सानोतिनो कुरा होइन. तर मैले मात्रै गरेँ भन्न मिल्दैन, त्यो म जस्तो हजारौँले चाहिँ गरिरहनु भएको छ.
0: नेपालीहरू अरूले पनि धेरै
1: अफकोर्स अहिले चाहिँ धेरै नेपाली अब दिदी बहिनीहरूले नै बुटिक खोल्नु भएको छ. दिदी बहिनीहरूकै कुराहरू गर्नुपर्दा उहाँहरू पनि सबै इन्डिपेन्डेन्ट. आजभोलि त अब धेरै चाहिँ प्लेटफर्महरू धेरै छ. म जाने बेला 99 म यहाँ
0: धेरै अगाडि रहेछ.
1: हजुर, 99 यहाँबाट गएको म युकेमा.
0: हजुर,
1: अब त 26 इयर्स 27 इयर्स भयो भनेपछि अहिले धेरै फरक छ पहिला र अहिलेकोमा चाहिँ धेरै फरक छ. पहिला अलिकति गाह्रो भयो, अहिले चाहिँ अलिकति तपाईँ जानुभन्दा अगाडि हेर्न सक्नुहुन्छ कस्तो छ के छ अवस्था बुझ्न सक्नुहुन्छ. त्यतिखेर मलाई त केही पनि थाहा थिएन. त्यहाँ गएँ, सर्भाइभ भएँ, स्ट्रगल गरेँ, आफ्नो खुट्टामा उभिएँ, मेरो परिवारलाई हेर्न सकेँ. अनि बिस्तारै बिस्तारै म एक्लै थिएँ अनि मेरो पार्टनर हुनुभयो, हस्बेन्ड. मेरो अहिले
0: होइन,
1: हामी बिफोर म्यारिज
0: पहिले
1: एक्लै भन्दा पनि दुवैजना थियौँ हामी. दुवैजना थियौँ हामी चाहिँ पहिला कस्तो थियो, हामी अर्काको लागि काम गर्थ्यौँ. अनि पछि काम गर्दा गर्दा लो न अब बिजनेस गरौँ केही भन्ने मनमा आएपछि बिजनेस गर्ने त्यहाँबाट प्लान गरेर गएको हो. त्यतिखेर हामी बिहा गरेको यता केही पनि थिएन, त्यो मनमा पनि थिएन, त्यो हुँदा पनि थिएन, जस्ट पार्टनर, बिजनेस पार्टनर.
2: हजुर.
1: अनि बिहा त धेरै पछि भन्नाले अलमोस्ट 7 वर्ष पछि बल्ल बिहेको बारेमा त्यो सोचेको पनि होइन, अब जुरेको लेखियो होइन भयो.
2: त्यसरी
1: हजुर उहाँ एकाउन्टेन्ट हुनुहुन्थ्यो, म त्यहाँ सेफ भएर काम गर्थेँ एउटै कम्पनी. अनि त्यसरी भेट भयो, त्यसरी भेट भएपछि हामी चाहिँ अब केही गरौँ न भनेर अनि
2: रमाइलो एउटा प्रसङ्ग भनौ, एउटा संयोग पनि भनौ होइन, एउटा नेपालबाट गएको भर्खरको सानो नानी नै भन्न रुचाए मैले, 16-17 वर्षको भनेको त एउटा नानी नै हो, त्यो गएर अनि त्यसपछि जे भए पनि एउटा विकसित मुलुक हो नि बेलायत भनेको, सबैको सपनाको संसार पनि विकसित मुलुक, त्यो ठाउँमा गएर सर्भाइभ भएर अनि त्यसपछि फेरि एकजना, अब जस्तो हामीले सामान्य सोच्दा त एउटा महिला महिला भन्दा नि एकजना पुरुष हुनुभयो हजुरको त पार्टनर, त्यसमा कस्तो खालको एउटा कन्फिडेन्ट ल्याएर यहाँले सुरु गर्नुभयो त्यो पनि बताइदिनुहोस्।
1: त्यस्तो चाहिँ पहिला मलाई त्यस्तो केही फिलै भएन, म त अहिले पनि मेरो साथी कोही पनि छैन है, म चाहिँ एउटा साथी बिनाको मान्छे, मेरो पहिला पनि साथी थिएन अहिले पनि छैन. अफकोर्स मसँग कलिग्सहरू हुनुहुन्छ, अब पहिलासँगै उहाँ पनि पहिला मेरो कलिग्स हुनुहुन्थ्यो सँगै काम गर्ने होइन, अब काम गरेपछि फेरि अर्को हामीले काम गरेको ठाउँभन्दा एकदमै टाढा जुन बिजनेस हामीले स्टार्ट गर्यौँ त्यो ठाउँ चाहिँ अलमोस्ट 5 घण्टा टाढा पर्छ त्यो ठाउँबाट, त्यस्तो टाढा गएर अब आई डोन्ट नो समथिङ अब हिट गर्यो दिमागमा गरौँ भन्ने भयो होइन, यस्तो हो कुनै ठाउँमा तपाईँले हात हाल्न चाहनुहुन्छ भने जानुहोस् गर्नुहोस्, अब तपाईँ डराउनु भएन ओहो म के हुन्छु कि कसो हुन्छु कि भनेर होइन,
2: तर गलत पनि हुनु भएन,
1: मेहनत दिदी मेहनत एकदम मेहनत धैर्य, मैले अघि पनि भने है पेसेन्स गर्नुहोस्, अब पेसेन्स भएर अब धैर्य गएर पर्खिनुहोस्, तपाईँको सफलताको दिनहरू सधैँ एकान्यासको हुँदैन, अब अवस्थान कति छ नि, अब सधैँ असफलता सधैँ पछाडि फर्केर हेर्नु पनि भएन अनि हामीले भुल्नु पनि भएन, अब त्यसलाई अब एकैचोटि सँगसँगै लगेर जानुभयो भने अवश्य अब म सक्सेस भइन्छ.
2: त्यही त एउटा एउटा अनौठो संयोग भनौँ अथवा संगम भने जस्तै एकजना भनौँ न पुरुष पात्र बिजनेस पार्टनर बनाएर सफल भएर अगाडि गएर पहिला त्यो अब विवाह होला पछि उहाँसँगै जीवन जाला भन्ने नसोचिकन त्यो सुरु गरेर उहाँसँगै हजुर वैवाहिक जीवन
1: पछि धेरै अलमोस्ट 7 वर्ष पछि नै होला प्रोबेब्ली 7 वर्ष पछि मेरो आमाहरूलाई मैले उता लिएर गइसकेपछि अनि दिदीलाई पनि उता लिएर गइसकेपछि बल्ल हाम्रो कुरा चलेको, उहाँले पनि बिहा गर्नुभएको थिएन अनि मैले पनि अब त्यस्तो मेरो कोही पनि श्रद्धा पनि थिएन साथी, अब मैले अघि नै भनिसकेँ होइन हजुरलाई मेरो साथी यता त केही छैन, अब कोही पनि नहुने व्यस्त लोन, अब त्यो जुरेको लेखे होला मैले चाहिँ त्यो विश्वास गरेँ, अब हाम्रो चाहिँ अब यसरी पहिला त्यस्तो हाम्रो दिमागमा नै पनि पछि पछि अब प्रोबेब्ली वी मेड फर इच अदर टाइप्सको के अब त्यस्तो भयो बिहा पनि भयो
2: र त्यो पहिलाको एउटा जस्ट पार्टनर मात्रै भएर व्यवसाय गर्दा र पछि चाहिँ जीवनसाथी होइन लाइफ पार्टनर भएर व्यवसायलाई अगाडि बढाउँदै लाँदाको भिन्नता यहाँले के अनुभव गर्नुभयो?
1: त्यसमा भिन्नता चाहिँ कसरी भन्दा पनि खासै भिन्नता त्यसमा केही पनि छैन, किन म पहिला पनि त्यसरी नै काम गर्थेँ अहिले पनि म त्यसरी नै मरिमेटेड काम गर्छु, उहाँले पनि अब पहिला पनि त्यसरी नै काम गर्नुहुन्थ्यो अहिले पनि स्टिल हाम्रो 20 वर्ष भयो स्टिल हामी 16-17 घण्टा काम गर्छौँ होइन अहिले पनि काम गरिराखेका छौँ, हाम्रो स्टाफ हुनुहुन्छ र पनि हामी गर्छौँ अनि त्यो निरन्तरता भइरहेको छ, डिफ्रेन्स त केही पनि छैन, मैले उहाँलाई पहिला अब नामले पुकार्थेँ अहिले हस्बेन्ड हुनुहुन्छ त्यहाँ छ डिफ्रेन्स त्यति मात्रै, तर हाम्रो सेम अहिले पनि उहाँ त्यति नै खट्नुहुन्छ म त्यति नै खट्छु.
2: अनि अर्को भावनात्मक जस्तो पहिला चाहिँ एउटा पार्टनर मात्रै थियो भने अब लाइफ पार्टनर भएपछि बढी गाह्रो भयो कि धेरै भयो कि
1: एकदमै उहाँ फेरि एकदम बुझ्ने अन्डरस्ट्यान्डिङ मान्छे एकदमै बुझ्ने, अब हामी फेरि अब मेरो कुरा उहाँले सुन्नुहुन्छ म उहाँको कुरा सुन्छु अनि मैले भनेको उहाँले अह मेबी राइट अब म गलत छु भने प्रोबेब्ली यो रङ छ कि यसरी जाउँ न, सहमति भयो क्या
2: दुवैजनाको राम्रो छ.
1: अफकोर्स यत्तिकै वर्ष भयो दिदी अलमोस्ट बिजनेसै 20 वर्ष भइसक्यो, अब बिहा गरेको चाहिँ अलमोस्ट कति 12-13 वर्ष मात्रै भयो है, यत्तिका वर्षसम्म आइसक्दा हाम्रो मिसअन्डरस्ट्यान्डिङ भन्ने त्यस्तो केही पनि छैन, त्यही भएर एकदमै सजिलो. अनि पहिलाभन्दा पहिला चाहिँ एउटा बिजनेस पार्टनर मात्र हुँदाखेरि बिजनेस हो भन्ने टाइपको भए पनि अहिले चाहिँ लाइफ पार्टनर भइसकेपछि एज अ पार्टनर भइसकेपछि चाहिँ अर्कै टाइपको हुन्छ नि एउटा गुमाउने डर, अब चाहिँ होइन त्यत्रो काम गर्नु भएको छ कतिसम्म काम गर्ने, अब हामीलाई त यति आवश्यक छैन किन हामी चाहिँ यति धेरै गरिरहेका छौँ त, अब अलिकति विश्राम गरौँ, विश्राम भन्दा नि 7-8 घन्टा काम गरौँ, 14-15-16 घन्टा काम गर्नु पर्ने आवश्यक छैन भन्ने टाइपको फिल आउँछ उहाँप्रति। अब चाहिँ
2: त्यो प्रेम भनौँ त्यसलाई चाहिँ माया लाग्यो
1: अफकोर्स, किनभने यति मेहनत गर्नुहुन्छ नि उहाँ, म पनि मेहनती त छु तर म भन्दा धेरै मेहनत हुनुहुन्छ।
2: कति राम्रो कुरा, हाम्रो हृदयको आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा हाम्रो आजको अतिथि मनिका थापाज्यूले स्वदेशमा नभई विदेशमा गइसकेर पनि कसरी स्थापित बन्न सकिँदो रहेछ र त्यो स्थापित भई अगाडि बढ्नको लागि हामीलाई के चाहिँदो रहेछ भन्ने साह्रै नै मार्मिक र हाम्रो जीवनलाई पनि परिवर्तन गराउन सक्ने खालका भावनाहरू दिइरहनु भएको छ। यसरी उहाँ एउटा महिला त्यो पनि सानो उमेरमा विदेशिनु भएको, उहाँले आफ्नो व्यावसायिक यात्रालाई सफल बनाउनु भएको छ र यहाँ जस्तै अरू कति दिदी बहिनीहरू भनौँ अथवा महिला दिदी बहिनीहरूको व्यावसायिक यात्रा चाहिँ कस्तो छ बेलायतमा, सक्सेस हुनुहुन्छ अथवा महिला दिदी बहिनीहरू कति लाग्नु भएको छ यो व्यवसायहरूमा?
1: धेरै नै हुनुहुन्छ। अब म चाहिँ होटल एयर परे होइन, मेरो चाहिँ अब होटल बिजनेस छ, होटल भन्नाले हाम्रो चाहिँ फेरि अलिकति पेन्सनरहरूको लागि स्पेसलिस्ट, हाम्रो चाहिँ पेन्सनरहरूलाई अलिक बढी जोड दिन्छौँ,
2: काइन्ड अफ म्याच्योरहरूलाई,
1: हजुर पेन्सनरहरू, हाम्रो चाहिँ फेरि इन्टरनेसनल गेस्टहरू भन्दा नि त्यही वरिपरिको गेस्टहरू आउनुहुन्छ, लोकल बिजनेस जस्तो हाम्रो। अनि अरू दिदी बहिनीहरूले के गर्नुहुन्छ अहिले चाहिँ अनलाइन बिजनेसहरू एकदमै धेरै, उहाँहरू बुटिक चलाउनुहुन्छ, उहाँहरू ड्राइभिङ इन्स्ट्रक्टर समथिङ हुनुहुन्छ, अब होटेल दिदीहरू पनि हुनुहुन्छ, थुप्रै पेसामा अरू पेसामा अफकोर्स सब धेरैजना हुन्छ,
2: एकदमै
1: किनभने अहिले त प्लेटफर्म छ, यति धेरै प्लेटफर्म छ, अहिलेको जमाना त डिजिटल जमाना, तपाईँ केही गर्न चाहनुहुन्छ अनलाइनबाट गर्नुहोस्, तपाईँ अब मेहनत गरेर गर्नुहुन्छ नि, जस्तै तपाईँले एउटा बुटिक खोलेर आफ्नो नेपालको पहिरनहरू बेच्नुहोस्, त्यहाँबाट पनि सक्सेस भयो त, अर्काको काम गर्न आवश्यकै छैन, त्यहाँ
2: गर्छु भन्ने भित्रबाट एउटा आँट र हौसला चाहिँ चाहियो,
1: आँट भयो, आँट तपाईँकोमा आँट छ अनि तपाईँ त्यसलाई निरन्तरता दिनुहोस्, अफकोर्स सक्सेस हुनुहुन्छ कि तपाईँ त्यति गरेपछि, हुनुहुन्छ थुप्रै दिदी बहिनीहरू हुन्छ, त्यो देख्दा पनि म त एकदमै खुसी लाग्छ कि
2: नेपाली
1: दिदी बहिनीहरू त्यस्तो काम गर्नु भएको, अनि यसो हामीले चाहिँ हेल्प गर्नुपर्छ, म पर्चेस गरिरहन्छु मैले पनि आफ्नै दिदी बहिनीहरू त्यस्तो
2: हुन्छ
1: नि, अफकोर्स म त एकदमै खुसी लाग्छ उहाँहरूको सक्सेस देखेर, के पोजिटिभ कस्तो पोजिटिभ भाइब्स लिएर काम गर्नुहुन्छ नि, अनि यत्तिकै म त अर्काको खुसी देखेर एकदम खुसी लाग्छ मलाई चाहिँ अटोमेटिकली, के उहाँहरूको सक्सेस उहाँहरूले देखाउनु भएको मेहनत देखेर।
2: त्यसरी सानै उमेरमा अब विदेशिनुभयो, त्यसपछिको आफ्नो पढाइको यात्रा अनि व्यावसायिक यात्रा अनि त्यसैमा यो जुन 17-18 घण्टाको एउटा हुन्छ नि समय दिनु, सबै चिज गर्दा नेपालको कतिको याद आउने गर्छ?
1: नेपालको याद नआएको दिन हुँदैन दिदी, अब नेपालमा जन्मे होइन, नेपालमा हुर्के, अब नेपालको माया मनमा भए पनि नेपालको अब याद नहुने दिन चाहिँ हुँदैन, किन हामी त हाम्रो परिवार यहाँ हुनुहुन्छ, हाम्रो जन्म थलो यही हो, अनि अभियसली नेपालको याद त,
2: र त्यो यादलाई मेटाउनलाई कसरी जोडिनुहुन्छ नेपालसँग?
1: डिजिटल आजकल फेरि एभ्रिडे अब फोन नगरी आफन्तहरूलाई फोन नगरी चित्त पर्दैन हामीलाई, बरु त्यहाँको न्युजहरू थाहा नहोस् नट अ प्रब्लम, हामीलाई नेपालको न्युजहरू सुन्नु मनपर्छ अटोमेटिकली, के त्यो अब हाम्रो सोसियल मिडियाहरूमा नि अब त्यहाँको न्युजहरूको बारेमा केही आयो भने हामीलाई त्यति इन्ट्रेस्ट हुँदैन जति नेपालको लागि हुन्छ, त्यही भएर मन अब आफ्नो भौतिक शरीर चाहिँ टाढा हुने हो, मन त सधैँ
2: नेपालमा,
1: त्यो हमेसा रहन्छ दिदी, त्यो त त्यो मेटाएर मेटिने कुरा पनि हुँदैन होइन, अब दिमागले नसोच भनेर नसोच्ने पनि हुँदैन, त्यो अटोमेटिकली कि
2: आफ्नो त्यहाँका सुविधाहरू धेरै भए पनि विकसित देशमा बसे पनि मनमुटुमा चाहिँ नेपाली
1: हमेसा रहन्छ त्यो, फेरि
2: जति टाढा मान्छे जता भए पनि होइन मन त मेरो नेपाली,
1: अफकोर्स त्यो चाहिँ एकदमै मिलेर मिलाएर लेख्नु भएको शब्दहरू, के बुझेर लेख्नु भएको शब्दहरू।
2: अब व्यावसायिक क्षेत्रमा त दिदी बहिनीहरू अगाडि बढ्नुभएको छ बेलायतमा, सबै छ, अहिले त स्टुडेन्ट भएर पनि धेरै जाने क्रम छ, वर्कर भएर पनि जाने क्रम छ, समग्रमा व्यावसायिक बाहेक अरू नेपाली कम्युनिटी पनि ठूलो छ युकेमा, त्यो कम्युनिटीहरूको अवस्था चाहिँ कस्तो छ?
1: मलाई चाहिँ नेपाली देख्दा एकदमै खुसी लाग्छ, तर जुन ठाउँमा म बसेको छु त्यतिखेर पहिला नेपालीहरू एकदमै कम हुनुहुन्थ्यो, अहिले चाहिँ हाम्रो पनि बिस्तारै खोल्ने नेपाली समाजहरू हाम्रो जुन ठाउँमा म बसेको छु त्यहाँ खोल्ने क्रम भइरहेको छ। रिसेन्टली हाम्रो एउटा कमिटी गठन गरेको छौँ, अब बिस्तारै बिस्तारै बढ्दै जान्छ होला। अब समग्रमा लन्डन बेलायतको कुरा गर्नुहुँदा चाहिँ त्यहाँ धेरै संघ संस्थाहरू हुनुहुन्छ जहाँ चाहिँ म इन्भल्भ छुइनँ, तर धेरै नेपालीहरूले अब पाउनुपर्ने सुविधाहरू पाउनु भएको छ होला। कतिले अब स्टुडेन्टको कुरा निकाल्नु भयो हजुरले, कतिपय स्टुडेन्टहरूलाई चाहिँ गाह्रो छ, फेरि स्टुडेन्ट भाइ बहिनीहरूलाई चाहिँ किन गाह्रो छ भन्दा काम गर्न पाउनुहुन्न तपाईँले, त्यहाँ गएपछि 20 घण्टाभन्दा बढी काम गरे भने इलिगल हुन्छ, अब पक्रिनु भयो भने पनि तपाईँको पढाइको भिसा समेत रद्द गरेर पठाइदिनु पर्ने हुन्छ, सो मेनी लिगल थिङ। त्यहाँ फेरि यति छिटो छिटो छिटो लहरू आउँछ, हामीलाई पनि थाहा हुँदैन। अनि भाइ विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ अलिक गाह्रो छ, वर्करको लागि कोही जानुहुन्छ भने एकदम राम्रो, किनभने तपाईँ जति मेहनत त्यहाँ तपाईँ पसिना बगाउनुहुन्छ तपाईँको पसिनाको मूल्य हुन्छ त्यहाँ चाहिँ,
2: मूल्य हुँदैन कि मेरो डराउनु परेन
1: परेन, तपाईँ जति मेहनत गर्नु जस्तै तपाईँ 15-16 घण्टा खट्नुहुन्छ त्यही अनुसारको तपाईँको फल पाउनुहुन्छ तपाईँले, त्यही भएर
2: श्रम शोषण हुँदैन
1: नो। अब हामीले जाने हुन्छ तपाईँ लिगली जानुहुन्छ त्यहाँ श्रम
2: शोषण
1: मित्र, अब त्यो भन्ने कुरा आफ्नो ठाउँमा छ त्यो मलाई थाहा भएन, तर जति तपाईँ लिगली जानुहुन्छ भने अफकोर्स त्यहाँ चाहिँ त्यस्तो केही पनि हुँदैन, तपाईँ कम्प्लेन गर्न सक्नुहुन्छ यदि त्यस्तो केही भइरहेछ भने। तर स्टुडेन्ट भाइ बहिनीहरूको लागि चाहिँ बिचरा थोरै घण्टा काम गर्नु परेको भएर उहाँहरूले आफ्नो स्टुडेन्ट फी अनि बस्ने अनि खाने अनि त्यो गर्दा त एकदम गाह्रो
2: छ
1: हजुर। फेरि हाम्रो भाइ बहिनीहरू अलिकति अहिले सबै भाइ बहिनीहरू चाहिँ अब आफ्नै खुट्टामा उभिन चाहने भाइ बहिनीहरू पनि हुनुहुन्छ, कति सक्सेस भाइ बहिनी हुनुहुन्छ, त्यहाँ नर्स पढ्न जानुभएको बहिनी चिन्छु मैले, एकजना बहिनी स्टुडेन्ट भिसामा गएर फेरि उहाँले चाहिँ वर्क पर्मिट पनि निकालिसक्नुभयो, उहाँले अहिले राम्रो काम गर्नुहुन्छ, राम्रो पेसा लिएर त्यस्तो पेसा गरिसकेपछि चाहिँ तपाईँको मेहनतको मूल्य आयो कि
2: हजुर,
1: त्यही भएर सक्सेसफुल स्टुडेन्ट वर्करमा नि बदलेको देखेको छौँ हामीले
2: हजुर।
1: रिसेन्टली चाहिँ धेरै त्यो भाइ बहिनीहरूको त्यो डिप्रेसन खालको कुराहरू पनि सुनेको छौँ, तर मेजोरिटीमा होइन
2: हजुर,
1: अब 2-3 सुन्यो भन्दामा सबैको त्यस्तो हुन सक्छ,
2: 98
1: राम्रो हुनुहुन्छ भने 2 अब त्यस्तो त जहाँ पनि हुन्छ जुनै विधामा नि हुन्छ त्यसरी ल्याउन
2: जुनसुकै देशमा पनि
1: हजुर
2: त्यही त्यो चाहिँ युकेको अवस्था भयो। अब त्यत्रो लामो समयसम्म युके अथवा बेलायतमा व्यावसायिक अनि सबै पक्षका क्षेत्रका मान्छेहरूलाई चिनिरहँदा देखिरहँदा र कहिलेकाहीँ आफ्नो मातृभूमि फर्केर आउँदा र त्यो देख्दा र यो देख्दा यहाँको कहिलेकाहीँ ओहो त्यहाँ यस्तो छ, यहाँको दिदीबहिनीहरूको अवस्था, यहाँको व्यवसायको अवस्था, यो देख्दा चाहिँ एक प्रकारको एउटा हुन्छ नि कस्तो भाव आउँछ, उहाँ देखेको यो यहाँ यस्तो छ भनेर नेपालको जुन परिवेश छ, नेपालका जुन दिदीबहिनीहरू छन् यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँले?
1: यतिका वर्षपछि फर्केपछि जुन रिसेन्टली यो 9-10 दिनमा मैले चाहिँ भेटेँ नि दिदी बहिनीहरू, उहाँहरू सबै काम गर्नुभएको छ आजकल, पहिलाको अनुपातमा गृहिणी मात्रै हुनुहुन्न उहाँहरू, काम पनि गर्नुभएको छ कि, काम भन्नाले अब कस्तो अब आफ्नै छोरीहरूले अब केही बिजनेस सुरु गर्नुभएको छ नि, फ्यामिली पनि इन्भल्भ भएर उहाँलाई हेल्प गरिरहनु भएको छ कि,
2: त्यो पनि त काम हो
1: हस अफकोर्स त्यो काम हो नि, अब उहाँहरूले पैसा पाउनुहुन्छ आफ्नो छोरीबाट, जस्तै मैले 2-3 ठाउँमा गएँ बुटिकहरूमा आफ्नो 21-22 वर्षको नानीले बुटिक चलाएर डिजाइनर पढेर कि, अब आर्टिस्ट हुनुहुन्छ कुनै कुनै नानीहरू, उहाँको आमाहरूले सघाइरहनु भएको छ उहाँलाई धेरै, यस्तो त मेरो वरिपरि चाहिँ मैले धेरै देखेँ फेरि यसपालि, बदल्यो दिदी 7 वर्षमा त धेरै बदलेको, म त एकदम खुसी लाग्यो, मैले चाहिँ त्यस्तो हरेक कुरा मलाई त्यस्तो ट्राई गर्नु मन पर्यो कि, यसो अनलाइनमा हेऱ्यो होइन नानीहरूले त्यस्तो गरेको भर्खर भर्खर सुरुवात गरेको भनेपछि ल ट्राई गरौँ न त्यो नानीकोमा जाउँ, त्यो नानीलाई दिउँ केही होइन, अब हामीले हाम्रो लोकललाई चिन्यो भने उहाँहरू माथि जाने त हो नि, जाम हामीले चाहिँ अब जस्तै अब बुटिकमा गयौँ पुरानोमा नजाउँ नयाँमा ट्राई गरौँ, किनभने उहाँ भर्खर स्टार्ट गर्नुभएको, उहाँलाई अपर्च्युनिटी दिउँ, अपर्च्युनिटी दिए पो माथि म त रिसेन्टली मैले धेरै नानीहरू व्यवसाय नानीहरू देखेँ अनि त्यही नानीहरूलाई हेल्प गर्न चाहिँ उहाँको प्यारेन्ट्सहरू बाबा मम्मी अब रिटायर बाबा छ भने सघाइदिने होइन अथवा डेलिभरी गरिदिने अथवा त्यही दोकानमा बसिदिने, त्यस्तो धेरै देखेँ म त एकदम खुसी लाग्यो त्यस्तो देखेर। फेरि
2: भनेपछि यहाँको अहिले जुन देखाइमा नेपालमा पनि एउटा भनौँ न व्यावसायिक प्रविधि चाहिँ अगाडि बढिरहेको छ
1: एकदमै लाग्यो मलाई त, नेपालमा यहाँ तपाईँ गर्न चाहनुभयो भने धेरै क्षेत्रहरू खुल्ला छ, अब तपाईँ कम्प्लेन गऱ्यो भने त तपाईँ युके नै जानुहोस् अथवा अमेरिका नै जानुहोस्, तपाईँ भौतारी रहेर मात्रै त हुँदैन त, तपाईँले अब एउटा तपाईँमा दक्ष के छ, तपाईँ अब केमा चाहिँ पोख्त हुनुहुन्छ अथवा तपाईँलाई के काम गर्दा चाहिँ कन्टिन्युटी गर्न सक्नुहुन्छ त्यो काम लिएर गर्नुहोस्, नेपाल होस् या विदेश जहाँ पनि तपाईँ गर्न सक्नुहुन्छ भन्ने चाहिँ मलाई लाग्यो अब रिसेन्टली भिजिटमा चाहिँ कि
2: एकदमै राम्रो। आदरणीय श्रोताहरू, हामी कुरा गरिरहेका छौं सफल व्यवसायी सामाजिक व्यक्तित्व मनिका थापाजीसँग, र उहाँका यी कुराहरू सुनिरहँदा, उहाँले आफ्ना व्यवसायका अनुभवहरू बाँडिरहँदा, त्यही त हामी कहिलेकाहीँ भन्ने गर्छौं हाम्रो देशमा मौका छैन, अवसर छैन, यहाँ केही पनि छैन, विदेश गएन भने हाम्रो देशमा हामी केही गर्न सक्दैनौ, तर एउटा प्यासन भयो भने, काम गरौं भन्ने एउटा लगनशीलता, धैर्यता र मेहनत, अनुशासन भयो भने, जुन एउटा मौकाको अथवा अवसरको दृष्टिले हामीले हेर्यौं भने, हामीसँग नेपालमा पनि प्रशस्त अवसरहरू छन्, हामी नेपालमै पनि केही गर्न सक्छौं। यहाँका साह्रै नै जुन सान्दर्भिक भावनाहरू हाम्रो मनिकाजीले दिइरहनु भएको छ, मलाई म आशा गर्छु हाम्रा सम्पूर्ण श्रोता दिदीबहिनी दाजुभाइहरूले पनि यसलाई सुनेर मनन गर्नुहुनेछ र आफ्नो जीवनमा लागू पनि गर्नुहुनेछ। मनिकाजी, तपाईँका यी भइरहेका क्रियाकलापहरूको बारेमा त हामीले कुरा गरिरह्यौं, भविष्यको योजना के छ?
1: भविष्यको योजना केही पनि छैन दिदी, योजना बनाएर म चाहिँ चल्दिन, किनभने अब समय अनुरूप चल्नु पर्यो, आफूले आफूलाई समय अनुसार ढाल्नु पर्यो, म चाहिँ त्यसरी नै लान्छु, योजना त्यस्तो केही पनि छैन। अब भोलि आएको समय कसरी चल्छ,
2: अरू केही उद्योग व्यवसायहरू नयाँ खोल्ने अथवा नेपालमा आउने त्यस्तो केही बनाउनु
1: छैन दिदी, मेरो त सधैँ एउटै हो, जुन भएको छ त्यसलाई म अझै राम्रो केही गर्न सकौँ। मैले अघि नै भने लर्निङ प्रोसेस नेभर इन्डिङ, के तपाईँ हरेक पटक लर्न गर्न सक्नुहुन्छ।

0: तपाईँको एकाउन्टेन्ट जो चार्टेड एकाउन्टेन्ट हुनुहुन्छ, एकाउन्ट सम्बन्धीहरू हुनुहुन्छ नि, उहाँहरूले पहिले वार्निङ दिनुहुन्छ तपाईँलाई, ल यो यो छ, वान मन्थभित्रमा तिमीहरूले यस्तो गर्नु पर्यो, अथवा फायरको रेगुलेसनहरू छ, ल यस्तो नयाँ रेगुलेसनहरू आएको छ, हामीलाई चाहिँ मेल आउँछ अथवा हाम्रो मेडिएटर, जस्तै मैले अघि सोलिसिटरको कुरा निकाले अनि एकाउन्टेन्टको कुरा निकाले, उहाँहरूले इन्फर्म गर्नुहुन्छ अनि हामी चाहिँ त्यसरी थाहा पाउँछौँ। त्यहाँ चाहिँ इन्फर्म हरेक कुरा सिस्टमेटिक तरिकाले जाने भएकोले अलिक सजिलो हुन्छ,
1: तर सिस्टममा चनाएको चाहिँ भइरहनु
0: पर्यो। अफकोर्स यसो आफूले पनि हेरिरहनु पर्यो। अब कतिपय, अब जस्तै मैले किचनको कुरा निकाले, हेल्थ एन्ड सेफ्टीको कुरा निकाले है,
1: हजुर,
0: यसपालि हेल्थ एन्ड सेफ्टीको रुल तपाईँको एउटा छ भने अर्को पटक उनीहरूले अर्को निकालिराखेको हुन्छ, हामीलाई पनि थाहा हुँदैन कि चेकअप गर्न आउने बेलामा,
1: हजुर।
0: सो त्यस्तै त्यहाँ चाहिँ एकदम छिटो छिटो बदलिरहने भनेको मेन कुरा, घाम पानी त्यति छिटो हुँदैन होला त्यहाँ, त्यति छिटो नियम बदलिन्छ,
1: नियम बदलिन्छ। अनि यो नियम चाहिँ अलि यस्तो भइदिएदेखि हामी नेपालीलाई राम्रो हुन्थ्यो भन्ने त्यस्तो केही लाग्छ?
0: अलिकति भिसाइमा कडाई गरे जस्तो महसुस गरेको सुनिरहेको छु मैले। अब म पनि त्यस्तो विज्ञ, त्यस्तो जान्ने, त्यस्तो थाहा पाएर हिँड्ने त्यस्तो त छैन, तर जहाँसम्म एउटा समाचार सुनेको हिसाबले चाहिँ विद्यार्थीहरूको पढाइप्रति अलिकति कडाई गरेको जस्तो सुन्नमा आएकोले चाहिँ पहिला अलिक सजिलो थियो, पहिलाको जस्तै राखिदिएको भए, अथवा विद्यार्थीहरूले बिचरा कति खर्च गरेर कतिवटा सपना बोकेर गएको हुन्छ, उहाँहरूलाई चाहिँ अलिकति सजिलो हुन्थ्यो, एकदम गाह्रो नगरिदिएको भए भन्ने हुन्छ। त्योभन्दा अरू त खासै अब बदल्ने कुराहरू बदलिरहेको हुन्छ, त्यहाँ हामीले बोलेर हुने कुरा पनि होइन, तर हामीले चाहिँ के गर्नु पर्यो, बुझ्नु पर्यो जानुभन्दा अगाडि कस्तो छ त्यहाँको अवस्था, के गर्दा हुन्छ राम्रो, अथवा कसरी हुन्छ, म सर्भाइभ गर्न सक्छु या सक्दिनँ, त्यो सबै कुरा अहिले त अब गर्न सक्नुहुन्छ तपाईँहरू, बुझ्नुहोस् पहिला, त्यो भन्न चाहे मैले चाहिँ अब नियम बदल्न चाहिँ सकिदिनँ क्या फेरि।
1: मैले पनि अब सुने अनुसार यहाँलाई भेटेको अनुभवमा, यहाँ उता व्यवसाय गरे पनि अब अघि नै भनिसक्नुभयो आफ्नो मातृभूमिप्रति समर्पित हुनुहुन्छ, हरेक दिन याद नआएको दिन हुँदैन, यसरी गरिरहनुभएको छ, अनि यहाँ विभिन्न सामाजिक क्रियाकलापमा पनि आबद्ध हुनुहुन्छ, कोही देखिएर होस् अथवा डाइरेक्टली इनडाइरेक्टली कसरी आबद्ध हुनुहुन्छ, थोरै सामाजिक पाटोलाई व्याख्या गरिदिनुहुन्छ यहाँले गरिरहेको।
0: फ्रेन्डली भन्नुपर्दा कुनै पनि समाज संस्थासँग चाहिँ म आबद्ध छुइनँ, तर यदि कोही मान्छेले चाहिँ अब विपद परेको अवस्थामा म पछि हटेको पनि छैन, चाहे मेरो जन्म थलो होस्, चाहे नेपाल अधिराज्यभरिको होस्, या चाहे बेलायतमै होस्, मेरो वरिपरि कसैलाई चाहिँ त्यस्तो परेको छ भने म कहिले पनि पछि हटेको छुइनँ। अब धेरै थोरै आफ्नो ठाउँमा छँदैछ, मैले अब देखाएर दिने भन्ने कुरा पनि हुँदैन, सहयोग भन्ने कुरा स्वेच्छाले गर्ने कुराहरू हो। कतिपय बेलामा चाहिँ कस्तो हुन्छ भने मान्छेहरूलाई अब हुन्छ नि अलिकति तपाईँ मोरल सपोर्ट गरिदिँदा मात्रै पुग्ने अवस्थामा पनि यसो तपाईँ खडा मात्रै भइदिँदा पनि, ओहो मेरो नेपाली हो अथवा यस्तो हो भइदिँदा पनि त्यो एउटा ठुलो सहयोग भएको हुन्छ कि। अब त्यो भइराखेको हुन्छ स्वेच्छाले गर्ने भएकोले, त्यो म चाहिँ
1: देखिन चाहनुहुन्न, गरिरहनु भएको छ, अदृश्य जुन एउटा सहयोग सामाजिक भाव यहाँसँग उत्पत्त छ, र अदृश्य त तपाईँले यहाँले सहयोग गरिरहनु भएको छ आफ्नो जन्मथलोमा र कर्मथलोमा, यसरी सहयोग गरिरहँदा यहाँलाई कस्तो लाग्छ?
0: म त एकदम खुसी, म त एकजना मान्छेलाई एक दिन दिनमा एउटा कोही मान्छे मैले केही हेल्प गरे भनौँ न, कसैलाई मैले बाटो देखाएँ अथवा कसैलाई मैले नगद सहयोग गरेँ अथवा कसैलाई केही गरेँ सहयोग गरेँ, म त यत्तिकै त्यो दिन बने मेरो लागि त्यस्तो टाइपको कि, अब इन्क्लुडिङ अब पशु पक्षीहरू हुन्छ नि,
1: त्यसलाई
0: पनि सहयोग गरौँ, कोही मान्छे यस्तो भएको छ नि, ल जाऊँ न हेरौँ न गरौँ न, त्यस्तो चाहिँ आउँछ, अटोमेटिकली आउँछ कि मलाई चाहिँ। मेरो बच्चाहरूलाई पनि मैले पहिलो सोध्ने क्वेसन, स्कुल गएर आएपछि तिमीले कसलाई हेल्प गर्यो आज, के राम्रो काम गरेर आयौ, अनि के कुरा चाहिँ तिम्रो चित्त दुख्यो, दुई तिनवटा प्रश्न मैले एभ्री डे मेरो बच्चाले गर्ने क्वेसन यो।
1: बच्चाहरूमा कतिको सामाजिक सेवा भाव छ?
0: बच्चाहरूको बन्दोबस्त, तर मैले सके अनुसार चाहिँ चाहे अनुसार चाहिँ मैले मेरो बच्चा तेरो मेरो बच्चाहरूको केही आउँछ नि, बर्थडेहरू आउँछ केही आउँछ, म कतै केही इन्भेस्ट भन्नाले कतै केही हेल्प गरौँ, उनीहरूले चाहिँ सिकाउन चाहन्छु, उनीहरूले मनमा भोलि पर्सि दिन्छ, आई डोन्ट नो हाउ दे टेक इट, तर मैले चाहिँ बच्चालाई अब तिमीसँग आज छ, तिमीले यस्तो गर, अथवा तिम्रो जन्मदिन हो, तिम्रो जन्मदिनमा तिमीसँग यति धेरै कुराहरू छ, तिमी कसलाई देऊ न, त्यो चाहिँ म सिकाइरहेको हुन्छु, बच्चाहरूले पनि त्यो खुसी मान्छ, उनीहरूले पनि त्यस्तो कुराहरू गर्दा, जस्तै बाटोमा हिँड्दा कोही मान्छेहरूले अब हुन्छ नि त बिचरा मलाई खाना देऊ न भने, मेरो बच्चाहरूले आफ्नो खाना पनि दिने, त्यस्तो चाहिँ छ
1: एकदमै।

0: भाग बच्चाहरूमा पनि नसर्ने भन्ने त हुँदै भएन.
1: आजकल बच्चाहरू चाहिँ अलि
0: देखा सिकिने त हो.
1: हजुर, एब्सोल्युटली
0: त्यो पनि कति राम्रो पछि हो. र अन्त्यमा हाम्रो यो हृदयको आवाज अन्तर्गतको हामी यसलाई लुकेका मोती भनेर पनि सम्बोधन गर्ने गर्छौ. यो कार्यक्रम मार्फत हाम्रो देश विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनीहरूलाई के भन्न चाहनुहुन्छ अथवा के सन्देश दिन चाहनुहुन्छ?
1: सन्देश त यही हो, आफ्नो लक्ष्य आफ्नो इमान्दारितासँग अगाडि बढ्नुहोस्, एक दिन तपाईँहरू सबैजना सफल बन्न सक्नुहुन्छ, हरेस नखानुहोस्, त्यही हो.
0: भनेपछि सम्पूर्ण दिदी बहिनीहरूलाई
1: हजुर
0: आफू चाहिँ तल्लीन भएर अगाडि बढ्नुहोस्
1: हजुर हजुर
0: भनेर दिन चाहनुहुन्छ. धेरै धेरै धन्यवाद.
1: धन्यवाद दिदी. अन्त्यमा मलाई यहाँ आउने अवसर दिनुभयो अनि यहाँको अमूल्य समय दिनुभएकोमा धन्यवाद. नमस्ते.
0: हवस् त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आजको समय सकिन लागेको छ. अर्को हप्ता हामी समाजमा हृदय देखिने काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार, समाज, आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउनेछौ. कार्यक्रम सुनेर साथ दिनुभयो तपाईंलाई धेरै धेरै धन्यवाद. साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका हाम्रा अतिथि सफल व्यवसायी, सकारात्मक सोचका धनी सामाजिक व्यक्तित्व, आफ्नो मातृभूमिलाई अत्यन्तै माया गर्ने, सहयोग पनि गर्ने मनिका थापाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्. खुलेर निकालौं हृदयको आवाज. धन्यवाद. नमस्कार. शुभ साता.

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्डेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर संपर्क 98 61 62 983 98 55 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 460 59 581
1: 98 165 15 475
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00 851
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया युएसए युके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 574 668 मोबाइल नम्बर 98 560 28 104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
6: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530050 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
9: Studio time.
10: It's 9 a.m.

नमस्कार। जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। म्याग्दीको घार खोला जलविद्युत आयोजनामा पहिरोले क्षति, पुरिएका कामदार बरुवालको खोजी चल्दै। बोर्ड पिकमा निधन भएका 3 नेपालीको शव आज काठमाडौँ ल्याइँदै। प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। गुगल अमेजनका डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन। र देशभर मनसुनी वायुको प्रभाव कायमै, आज पनि विभिन्न ठाउँमा वर्षाको सम्भावना। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पखरे बगरमा रहेको घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ। पहिरोले एकजना घाइते भएका छन्, अर्का एकजनाको अवस्था थाहा हुन सकेको छैन। विद्युत गृहका कामदार अन्नपूर्ण 6 का 55 वर्षीय दीपक बरुवालको अवस्था थाहा नहुन नसकेको र गौरीगंगा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी सेना पाली सेना सशस्त्र प्रहरी जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले बरुवालको खोजी गरिरहेको छ। घाइते विकलाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी निरीक्षक तागर तिमी सेनाले जानकारी दिनुभयो। विद्युत गृहभन्दा माथिल्लो भागको पहाड़बाट ढुङ्गा सहितको सुक्खा पहिरो बसेर पुरिएको हो। पहिरोको कारण म्याग्दीको हाइड्रो पावर प्रबन्धक रहेको 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा उपकरणमा क्षति पुगेको र उत्पादन पनि बन्द भएको छ। पाकिस्तानको ब्रोड पिकमा यही साउन 14 गते हिमपहिरोमा परि निधन भएका 3 नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ। निधन भएका मध्ये किली पेम्बा शेर्पा किलु, ग्याल्पु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपरान्ह 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त दुर्घटनामा निधन भएका पूर्वाधार गुरूङ युक्तको शव यही साउन 21 गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट 1 नेपाली, 1 पाकिस्तानी र 1 अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ। अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघका अनुसार एक्सएल अण्डा प्रति क्यारेट 30 वटाको 560, ठूलो अण्डा रू 545 र मीडियम रू 500 र सानो 3000 प्रति पेटी 7 क्रेट समर्थन मूल्य कायम गरिएको छ। संघको अध्यक्ष विनोद पोखरेलका अनुसार बर्ड फ्लूको संक्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य बढ़ेको हो। फार्महरूले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए। मूल्य बढ़दै जाँदा पनि किसानले लागत मूल्य पाउन सकेका छैनन्। अण्डाको लागत मूल्य प्रति गोटा रू 19.12 पर्न आउँछ। यसलाई हिसाब गर्दा प्रति क्यारेट रू 576.6 आउँछ। बर्ड फ्लूका कारण किसानले ठूलो क्षति बिहोर्नु परेको छ। लागत मूल्य पाउन सकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन्। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायतका कारणले किसान ब्याङ्कको ऋणको भरमा पर्दै आएको व्यवसाय बताउँछन्। पछिल्लो समय बर्ड फ्लूका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरूले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी बिहोर्नु परेको थियो। प्रधानमन्त्री वीरेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ मोङ मिङले छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरबारमा हिजो बसेको भारतीय राजदूत श्रीवास्तव र त्यसपछि चिनिया राजदूत माओ मिङकोले भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतसँग एकलाखले भेट्नु भएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सद्भाव र सहकार्यले थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। यस्तै चिनिया राजदूत माओ मिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। राजदूत माओ मिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सद्भाव, सम्बन्ध र सहकारलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीले 2 हप्ता अघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएको हिंसात्मक घटनाका कारण भेटवार्ता पछि सकिलिएको थियो। छिमेकी देशका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णय नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
कृत्रिम बुद्धिमत्ता अर्थात एआई को क्षेत्र में विश्व का महाशक्ति बनने भारत को महत्वाकांक्षा ने अहिले स्थानीय स्तर में कड़ा विरोध का सामना गरिरहेको छ। महाराष्ट्र को थाने आंध्र प्रदेश को विशाखापट्टनमा का बासिंदा तथा वातावरण संरक्षण अभियंता गुगल र अमेजन का विशाल डेटा सेंटर परियोजना विरूद्ध विरोध प्रदर्शन शुरू गरेको भारतीय संचार माध्यमले जनाएका छन्। आवासीय क्षेत्र में निर्माण भइरहेका यी डेटा सेंटरहरूले स्थानीय जलस्रोत विद्युत आपूर्ति र जमीनमा अत्याधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ। यद्यपि गुगल र अमेजनले अत्याधुनिक एयर कुलिंग प्रविधि प्रयोग गरिरहेको स्थानीय खानेपानी आपूर्ति वा वातावरणमा कुनै पनि हानि नपुर्याएको कड़ा मापदण्डहरूको पालना गर्ने बताएका छन्। केन्द्रीय सरकारले डिजिटल पूर्वाधारमा लगानीलाई प्रसार गरिरहेको बेला विरोध शुरू भएको हो। यस वर्षको फेब्रुअरीमा आयोजित एआई इम्प्याक्ट समिटमा प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी प्रविधि कम्पनीहरूलाई आफ्ना डेटा भारतभित्र राख्न आग्रह गर्नुका साथै देशलाई एआई पूर्वाधारको केन्द्रका रूपमा प्रस्तुत गर्नुभएको थियो। सन् 2022 भारतमा डेटा सेन्टरहरूलाई पूर्वाधारको दर्जा प्रदान गरिएको थियो भने यस वर्षको केन्द्रीय बजेटमा योग्य विदेशी क्लाउड सेवा प्रदायकहरूलाई लागि सन् 2047 कर छूटको घोषणा गरिएको छ। लगानी आकर्षित गर्न विभिन्न राज्यहरूले पनि नीति तथा प्रोत्साहन योजनाहरू ल्याएका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। हाल मनसूनको न्यूनचापीय रेखा सर्द स्थानभन्दा केही तल रहेको छ, जसको प्रभावले विभिन्न प्रदेशमा मौसम बदली भई पानी पर्ने सम्भावना देखिएको छ। हाल लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश प्रभाव रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। म्याग्दीको घार खोला जलविद्युत आयोजनामा पहिरोले क्षति, पुरिएका कामदार बरुवालको खोजी चल्दै। गोडपिकमा निधन भएका 3 नेपालीको शव आज काठमाडौँ ल्याइँदै। प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। गुगल अमेजनका डाटा सेन्टर परियोजना विरूद्ध भारतमा प्रदर्शन। र देशभर मनसूनी वायुको प्रभाव कामे, आज पनि विभिन्न ठाउँमा वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले बेलुकी 6 बजे खबर संगाल आउनेछ। हामी छौँ सफलताको पाइलामा, अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न कार्यक्रम लोकचौतारी। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 650 59 60। दोस्ती टू मिट छ।
2: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
2: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्भर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्भर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्भर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार शुभप्रभात साथमा लोक सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति उपस्थित भइसकेकी छु कार्यक्रममा लोक चौतारी लिएर। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट र रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 10 बजेसम्म म यहाँहरूसँगै रहनेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रममा लोक चौतारीमा हामी हाम्रै गाउँ बेसी उकाल एउराली भन्ज्याङ चौतारी पनपाखा घाँस दाउरा मेलापात पानी पदुरू डाँडा काँडा खोला नाला कुना कन्दरामा गुन्जने मिलन बिछो र दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्ने गर्छौ। आज म मंगलबारको श्रृंखलामा छु। आजको मंगलबार श्रृंखलामा पनि अत्यन्तै मीठा मीठा रमाइला रमाइला मर्मस्फूर्ति सांगीतिक कोशीहरू प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने कोशिशमा जुटिरहनेछु भन्दै यति बेला कति पनि ढिला नगरिकन अत्यन्तै मिठो सांगीतिक कोशीली प्रकाश दूतराजको सन्त संगीतमा प्रकाश दूतराज त्यसै गरी भूमिका गिरीको समुद्र आवाजमा देउरानीमा धजारीमै त्यति मिठो सांगीतिक कोशीली कार्यक्रमको शुरूआतमा स्वीकार्नुहोला।

0: चले भोलि घटना कसरी जाने हो
1: अब को जान्छ चिट टाढा तलाई खाजा नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो तेरो

हजुर, अत्यन्तै मिठो सांगीतिक उसेली देउरालीमा रिमै भाग दुईबाट प्रकाश दूतराजको शब्द संगीतमा प्रकाश दूतराज त्यसै गरी भूमिका गिरीको सुमधुर आवाजलाई कार्यक्रमको शुरूआतमा प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघारिसकेकी छु। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै आजको मंगलबार श्रृंखलामा रहेर यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मनमेशपछि सांगीतिक कुशीलीहरू प्रस्तुत गरिरहेकी छु। यति बेला भने कार्यक्रममा कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशीली प्रस्तुत गर्ने क्रममा अपूर्वै रमाइलो गौरव दर्पण अनि सृष्टिको समुद्र आवाजसँगै इलामबाट झरिन आचार्यश्वरको रोजाइमा पढ्न सफल भएका प्रस्तुत गर्नेछु। यहाँहरू सम्पर्कका लागि स्वीकार गर्नुहोला।

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशेली पूर्वै रमाइलो, विशेष गरी इलामबाट झरिन आचार्य सरको रुजाइमा मिठो सांगीतिक कोशेली प्रस्तुत गरेर यहाँहरू सम्पूर्णलाई भरपूर मञ्जन दिलाइरहेकी छु। यति बेला फेरि पनि कार्यक्रममा अर्को मिठो सांगीतिक कोशेली प्रस्तुत गर्नेछु। नवलपुरबाट राजीव भूषाल सरको रुजाइमा पढ्न सफल भएका, अत्यन्तै मिठो, केही समय अगाडि अत्यन्तै बजट तताउन सफल भएका पनि हो राजन गुरूङ। त्यसै गरी देवी घटेको समुद्र आवाजमा शिव हमालको शब्द संगीतमा उही खोलीमा पानी उही खोलीमा माछा उही आयो बैंसा मेरो काँझम।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: बारिस बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
4: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ र थ्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-57-9-15
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाउ
7: नि घरको ल्याउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकी सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

हजुरकै छिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा। म चाहिँ तपाईँको साथमा प्रीति। विश्राम अगाडि अत्यन्तै मिठो साङ्गीतिक शिल्प प्रस्तुत भइसकेको छ। पक्कै पनि यहाँहरू सम्प्रले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै आजको मंगलबार श्रृंखलामा रहेर अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्म स्पर्शी साङ्गीतिक शिलहरू प्रस्तुत गरिरहेकी छु। यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो साङ्गीतिक शिल प्रस्तुत गर्नेछु। विशेष गरी सुदूरपश्चिम कैलालीबाट प्रतीक्षा विष्टको रोजाईमा पढ्न सफल भएका अत्यन्तै पुरानो गीत पनि हो र सबैको मनमुटुमा बास बस्न सफल गीत पनि हो। विष्णु माझी त्यसै गरी राजन कार्कीको सुमधुर आवाजमा सम्झिएर रुन्छु नभना, आज मेरो यो हालत बनायो फेरि तिम्रै हुन्छु नभना, अत्यन्तै मिठो साङ्गीतिक सिडी विशेष गरी प्रतीक्षा विष्टको रोजाईमा र यहाँहरू सम्पूर्णलाई स्वीट छोड्दै सम्पूर्णको लागि स्वीकार्नुहोला।

हजुर आज मेरो यो हालत बनायो फेरि तिम्रै हुन्छु न भनेर राजन कार्की प्रेम सागर पौडेल त्यसै गरी विष्णुमाझीको समुद्र आवाजलाई यहाँहरू सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्म स्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्दा गर्दै यति बेला पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु या न कि आजको बसाइलाई बिट मार्ने बेला भइसकेको छ।

0: पत्रुही छैन नि
1: मिठो भन्छन् सारा।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो, पोखरा सात मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855033560, 9855033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
0: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
2: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840206127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
5: श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: अथी है न तराजू चाहियो छाप बाला सुन मा ए होई खोट पाइयो
1: मन पाखी है न तराजू चाहियो छाप बाला सुन मा खोट पाइयो।
2: नमस्ते मनाई करेखा थापा तपाईहरु यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: स्टडी एब्रोड जोसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707736 98560325 98086 35480 साथै आईएसएफपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ विजयपुरदेखि हाम्रासम्म छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कका लागि फोन नम्बर 98560 33560 98560 33560 यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ सेवा नै परम धर्म हो
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 98560 28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: साइनमै खै सोल्टी रे त अझ सम्म आइपुगे
1: ए आउँदै होला नि आरे भेट्न मन लाग्या हो
0: आयो
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफओ र श्री कम्प्लेक्स को पेजमा।
5: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्री टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोच्दा सोच्दा हैरानै भइसके।
2: के चिन्ता लिन्छौ? त्यो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560 23 461 98266 0698।
4: सफलता स्टूडियो टाइम

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715946, 9507325575।
3: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9864066642, 9860401081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530500, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिंसियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्रीएस फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्धचोक 10 पोखरा।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-56-110, प्रोप्राइटर मनोज बास्तुला, 98-560-22-25, 98-560-26-110।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुकी राइस मिल भएको घरमा पानी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
4: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, वर्तबन्ध, विवाह, चौरासी, सप्ताह, एकहार लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुगत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-853।
1: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 9850 60127 र 9808 41 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9816062983 9855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98161 15475।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
5: Studio time.
2: It's too well known.

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
2: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: मैं सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: उपहार स्वरूप तस्वीर माया गर्नेहरूलाई भलै छोटो होला यहाँ सबै दृश्य अटाउनलाई जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू तिमी छौ प्यारो मान्छे छ त्यो भन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पार्मे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846054851।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: मेरी आमै नि घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका, अडेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9821270
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9560011 86 9460335111 सम्पर्क नम्बर फेरि एकपटक 9460335111

0: तपाईं हेर्दै हुनुहुन्छ नेपाली म्युजिक भिडियो यो हो नेपाल होराइजन्स.com।
1: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर सिंसियर सर्विस को साथ में अब पोखरा में बीवाईडी सर्विस स्टेशन सुचारू हुँदे छ। यो सँगै बीवाईडी 3S फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
2: हेलो
3: हजुर सधैँ कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को पेजमा।
8: फोन नम्बर 061-587-915।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061570736, 9856320325, 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-9999।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र

0: सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9825174014।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
1: पोखरा दुई बिन्दवासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846059581,
1: 9116715475।
4: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यास को अधिकृत विक्रेता शुभ चेरिस्मा को अत्यंत जरूरी सूचना। विगत कई दिनदेखि बजारमा ग्यास को अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी सुत्केरी हुनुहुन्छ भने तपाईको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त असहाय ज्येष्ठ नागरिक बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855033560 9855033560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 0161452966।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर सिंसियर सर्विस को साथ में अब पोखरा में बीवाईडी सर्विस स्टेशन सुचारू हुँ देछ। यो संगे बीवाईडी थ्री इयर्स फैसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में उपलब्ध होने। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
2: कुकुरको भ्याक्सिनेसन
1: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737 मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 98-171-87-488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860-66642 9860-41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिस सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिस सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 2714
3: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथे कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा।

0: अन्ठानब्बे पाँच साठी एघार शून्य उनान्सय अन्ठानब्बे अठाइस चौरासी बीस बीस। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा बाह्रको एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा बाह्र पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने पाँच वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा चार सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला, फोन नम्बर 0161571430, 98565043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा चार सिद्धार्थ चोक।
0: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि ह्याम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98563350 98563350। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी थ्री इयर्स फैसिलिटी सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050 9852127014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वास दिनु हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530500, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860066642 9860601 मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5-0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826608।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियोले? तेल लगा त कान्छ।

नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98561440, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

खाजा खानी पैसा ल्याउ गाउँ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

राम्री केटी देख्दा आँखा सन्काउन पाइन्थ्यो, सातपरेसी साथीभाइसँग यति तन्काउन पाइन्थ्यो। सबैले भन्छन् बिहा गरेपछि बन्धनमा परिन्छ, यस्तो बिन्दास मान्छे बन्धनमा परे त।

आफैलाई स्वामी चाहियो पसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुर्दिने, जति पैसा दिए पनि माग्दैन माग्दिने, चर्को चर्को थर्काए नि।

हिजो साँझ के भएछ कुन्नी, साह्रै किचकिच गरिछ, सोझी केटी ल्याउँछु भनेको त साँढे पो परिछ, देख्यौ नि मेरा जिग्रीहरू कसरी फसे, म लुते बिरालो जस्तो भएर लुसुक्क बसे म।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा
5: फोन नम्बर 061-587-915
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-553-071 98067-81-234 97050-77-123 व्हाट्सएप नम्बर 98011-77-123 तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: घर को ल्याउने लाखो कुरा त चढाइ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 0165419584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0165529904 स्टील आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 9856028104।
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
7: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
5: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
8: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
9: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
8: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
10: हम हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
9: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121 98251 2714।

रुख चढेको मान्छे भुइँतर्छ अनि वन गएको मान्छे घर फर्कन्छ भने जस्तै आज यतिका वर्षपछि आँखाभरि सपना अनि मुटुभरि न्यानो माया बोकेर मेरी मायाहरूलाई भेट्न आफ्नै चन्द थल फर्कँदैछु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु नेक्स्ट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960।
2: नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्जासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 98 560 33 560, 98 560 33 560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।
3: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
4: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
2: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98 560 23 461, 98 266 0698।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98-1-61-62-983 98-5-50-52-855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा
0: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: उसको जिंदगी अधुरी बिना अधुरो छ। यदि ऊबाट केही गल्ती भएछ म मानिन्छ।
1: गौस गर्ने बेला तिमी गर्ने, अहिले मलाई भिडाउनु खोज्ने।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

0: नमस्कार म संगीतकार जय कुमार परियार तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
4: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
5: छेरोका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फैसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा।
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई?
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिश ताबार टेन्डर सुस्तिने किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्गो चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा प्राप्त चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35-111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: घर बनाउन लाखो कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट्स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 01-5705736 98-5602-325 98-086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: हेलो पोखरा, बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ में अब पोखरा में पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज सेल्स सर्विस एंड स्पेयर्स को सुविधा अब पोखरा में पनि उपलब्ध हुने छ। प्लीज डू विजिट अस एट बुद्ध चौक 10 पोखरा।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्तीटु मिट स्टप
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो, पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 63 2 98 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले तेल लगाता काम छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
4: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाठक, साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मनसरा 7 चिकन बिरयानी हजुर के सहर।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530500 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: मैले त अब विदेश जाने सोचिसकेँ।
1: सुख दुःख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061 5

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560288744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: यो खटारले फेरि टेन्सन दिए।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुनु।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
0: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011710123।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

नेपाल ग्यास तथा गृहलक्ष्मी ग्यासको अधिकृत विक्रेता शुभ चेरिस्माको अत्यन्त जरूरी सूचना। विगत केही दिनदेखि बजारमा ग्यासको अभाव भइरहेको अवस्थामा हामीले ग्यास वितरण प्रणाली सहज बनाउने प्रयास गरिरहेको हाम्रा ग्राहक महानुभावहरूमा जानकारी गराउँछौ। साथै अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। ग्यासको अभावमा पकाएर खान अप्ठ्यारो भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। विजयपुरदेखि हाम्रासम्म, छोरेपाटनदेखि काउ खोलासम्म यस आसपासका नागरिक कोही पनि अशक्त, असहाय, ज्येष्ठ नागरिक, बिरामी तथा सुत्केरी हुनुहुन्छ भने तपाईँको घरसम्मै हामी सेवा दिने प्रतिबद्धता व्यक्त गर्दछौ। मानवीय सेवालाई ध्यानमा राख्दै ग्यासको अभावमा खाना पकाएर खान अप्ठ्यारो भएको छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कका लागि फोन नम्बर 9855333560, 9855333560। यहाँहरूको जानकारीका लागि यो अवधि एक हप्ताको रहनेछ। सेवा नै परम धर्म हो।

0: नमस्कार, म डाक्टर चिदघन चैतन्य, यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

भजम ला भन्दैमा कति कति जन्म बित्यो जनको गरम ला भन्दैमा अझ पनि

0: को बात गदा गदा पारी प्रेम रसले गरम ला कहीं कारजे सकालो विधिले दिव्य पुरीमा भनम ला मन को बात गदा गदा पारी प्रेम रसले सबैलाई नमस्कार। मेरो नाम सुभद्रा कोइराला, पोखरा 5 पर्स्याङमा बस्छु म। तपाईहरू अहिले रेडियो सफलता 103.4 सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
0: आउनुहोस् एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामग्री